0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 22 गते शुक्रबार, अगस्त 7 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको नवमी तिथि। सुकुम्बासी बस्तीबाट विस्थापित बाल बालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़। विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
1: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
0: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायीको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरि गर्न खोजिएको विज्ञहरूको आरोप।
1: मध्यपूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुती विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 बढ़ीको उद्धार।
0: र काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलका लागि प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय र 10 टप्स अन्तर्विद्यालय फुटसल च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा विद्युत महसुल निर्धारण गर्नका लागि नयाँ निर्देशिका लागू गरिएको प्रसंग।
1: विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2083 जारी गर्दै विद्युत उपभोक्ताको महसुल निर्धारणका लागि नयाँ व्यवस्था लागू गरेको छ। लागतमा आधारित उपभोक्ता मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यसहित आयोगले नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिकासँगै विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका 2077 खारेज भएको छ। यद्यपि पुरानो निर्देशिका अनुसार भएका काम कारवाही भने नयाँ निर्देशिका अनुसार भएको मानिने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार वितरण अनुमति प्राप्त संस्थाले महसुल निर्धारणका लागि आयोगमा निवेदन दिनुपर्नेछ। सामान्य अवस्थामा नयाँ आर्थिक वर्षका लागि महसुल प्रस्ताव कम्तीमा 120 दिन अघि पेश गर्नुपर्नेछ। एक आर्थिक वर्षमा एक पटक मात्रै महसुल निर्धारणको निर्देशन दिन पाइने व्यवस्था गरिएको छ। कम्तीमा 3 वर्षमा एक पटक महसुल पुनरावलोकनका लागि निवेदन दिनुपर्नेछ। महसुल निर्धारण गर्दा आयोगले लेखा परीक्षण गरिएको वित्तीय विवरण र विद्युत खरिद लागत, संचालन तथा मर्मत खर्च, कर्मचारी खर्च, ऋणको ब्याज, राजकट्टी आयकर र भूपूजीमा प्रतिफल लगायतका आधारमा वार्षिक आवश्यक आय निर्धारण गर्नेछ र सोही आधारमा विभिन्न उपभोक्ता वर्ग, भोल्टेज, समय र मौसम अनुसार महसुल दर तय गरिने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ। निर्देशिकाले उत्पादन व्यवसायका लागि सो पूँजीमा अधिकतम 16, प्रसारण व्यवसायका लागि 15.5 र वितरण व्यवसायका लागि 16.5% प्रतिफल दिन सकिने व्यवस्था गरेको छ। आयोगको आयोजना निर्धारित समय अघि सम्पन्न गर्ने वा वितरण नोक्सानी घटाउने संस्थालाई थप 1% प्रसारण प्रतिफल दिन सकिने पनि निर्देशिकामा उल्लेख गरिएको छ।
0: सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बाल बालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन 18 गते उक्त आदेश जारी गरेको हो। बाल बालिकाको क्षेत्रमा क्रियाशील बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयका तर्फबाट वरूण बस्याल सहित दायर गरेको उत्प्रेषण सम्बन्धी रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले विस्थापनका कारण बाल बालिकाको शिक्षामा गम्भीर असर परेको देखिएको उल्लेख गरेको हो। अदालतले विस्थापित बाल बालिकाको विद्यालय भर्ना, पठन पाठनको निरन्तरता तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक रहेको ठहर गरेको छ। आदेशमा सुकुम्बासी क्षेत्रका विद्यालय उमेरका बाल बालिका विद्यालयबाट बाहिरिन सक्ने, भर्ना नभएका बाल बालिका शिक्षाको अधिकारबाट वञ्चित हुन सक्ने तथा विस्थापनका कारण उनीहरूको जीवन र विकासमा प्रतिकूल असर पर्न गर्न सक्ने व्यवस्था अवस्था रहेको उल्लेख गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषय समेतलाई आधार बनाउँदै अदालतले तत्काल संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। अदालतको आदेशका बारेमा सीआईएनसँग कुराकानी गर्दै सिजकका अध्यक्ष पौडेलले भन्नुभयो,
3: सर्वोच्च अदालतमा दायर भएको रिटमाथि बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको विषयमा विशेष गरी भूमिहीन बालबालिकाको सवालमा जुन किसिमको आदेश भएको छ, यो आदेशले बाल अधिकारको संरक्षण र सम्वर्धनको निम्ति न्यायपालिकाले जुन किसिमको आदेश अन्तरिम आदेश जारी गरेको, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, उनीहरूको आवासको अधिकार सुनिश्चित गर्न चाहिँ योगदान पुर्याउँछ भन्ने हामीले अपेक्षा लिएका छौं। अन्तरिम आदेशलाई यथासक्य छिटो कार्यान्वयन गर्नका निम्ति हामी जोरदार माग गर्दछौं।
0: सर्वोच्च अदालतले विस्थापित बालबालिकाको पहिचान र प्रमाणीकरण गरी विद्यालय भर्ना भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन तथा भर्ना नभएका बालबालिकालाई साउन मसान्तभित्र नजिकको विद्यालयमा अनिवार्य र निशुल्क भर्ना गराउन आदेश पनि दिएको छ। निशुल्क पाठ्यपुस्तक, पोशाक, यातायात सुविधा, शैक्षिक सामग्री, मनोसामाजिक परामर्श तथा अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक सहयोगी सेवा समेत उपलब्ध गराउन भनिएको छ। अदालतले विस्थापनबाट थप असर पर्ने अवस्था भए आवश्यकता अनुसार आवासीय शिक्षाको व्यवस्था गर्न तथा बालबालिकाका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
1: यसैबीच संस्थापन गगन थापा र इतरपक्षी शेरबहादुर देउवा विभाजनको डिलमा पुगेका बेलामा प्रमुख प्रतिपक्षीय दल कांग्रेसको आधिकारिकता विवाद बिउतिएको छ। तत्कालीन सभापति देउवाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएसँगै अब पूर्ण इजलासमा पुनः शुरूदेखि नै सुनवाई हुनेछ। 2082 पुसमा थापा समूहले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले 2 माघ 2082 मान्यता दिँदै पदाधिकारीको सूची अध्यावधिक गरेको थियो। त्यस विरूद्ध तत्कालीन सभापति देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का 4 माघमा सर्वोच्च जानुभएको थियो। 4 वैशाखमा न्यायाधीश द्वय सारंगा सुवेदी र निरपधौच निरौलाको इजलासले थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने आयोगको निर्णय नै सदर गरेको थियो। फेरि देउबा र खड्काले 7 साउनमा पुनरावलोकनका लागि निवेदन दर्ता गराउनु भएको थियो। हिजो प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्य, श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएको हो। इजलासले देउबा पक्षलाई सुनाएको मौका नै नदी, निर्वाचन आयोगको निर्णय सदर गरेको भन्दै यसअघिको फैसला पुनरावलोकन आवश्यक रहेको ठहर कांग्रेसको थियो। पुनरावलोकनको निर्णय आएसँगै कांग्रेसका नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
4: अहिलेसम्म पार्टी नमिलेको तर अदालतले फेरि यो मुद्दा हेर्नुपर्ने व्यक्तिगतको निर्णयहरू चाहिँ त्रुटिपूर्ण देखियो, देरीको देखिन जस्तो भयो भनेको हुनाले अब फेरि यो मुद्दा अदालतमा विचाराधीन रहेको हुनाले अब आपसी वार्ता छलफल चाहिँ अनौपचारिक त हुन गर्न सकिने भयो, तर पार्टीको औपचारिक वार्ता छलफल भन्ने कुरा सर्त आदि इत्यादि केही पनि नहुने भयो। त्यसैले अब अदालतको आजको आदेश चाहिँ हाम्रा लागि स्वागत योग्य छ र हामीले हाम्रो निवेदनको सुनवाई भएकोमा हामी खुसी व्यक्त गर्दछौँ। तर यसले हार्दिक भन्दा पनि पार्टी, नेपाली कंग्रेस पार्टी जसरी 14 महाधिवेशनमा एकरूपता एकताबद्ध भएर 14 महाधिवेशन गरेका थियौँ, यसले 15 महाधिवेशन पनि एकताबद्ध भई 15 महाधिवेशन गर्ने सम्भावनाको ढोका चाहिँ खोलेको छ। त्यसैले अदालतले पार्टी हामीलाई विभाजित बनाएको भन्ने हामीलाई महसुस भएको, अब अदालतले नै हाम्रो पार्टी एकता गर्ने वातावरण बनायो।
1: यसैबीच स्वास्थ्य उपचारका लागि गत फागुनमा सिंगापुर हुँदै हङकङ पुग्नुभएका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने तयारी गर्नुभएको छ। उहाँ साउन 26 गते नेपाल फर्किने तयारी गर्नुभएको नेता प्रकाशरण महतले जानकारी गराउनु भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विकास, निर्माण र सुविधापछि बसाई सरेकाहरू पनि गाउँ फर्कदै
5: व्यवसाय गर्ने भनेर सरेको थियौं, अनि त्यस पछाडि अहिले हामीले उतै अब बाटोहरू पनि पर्नु, अब सुविधाहरू पनि आउन थाल्यो, त्यही भएर हामी अहिले खोलामा टाग्ने सानो आफ्नो घरमा होटल व्यवसाय गरेर बसिरहेको।
1: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव, साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि, वातावरण संरक्षण ऐन संशोधन गर्दा मन परि गर्न खोजिएको विज्ञहरूको आरोप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अप्न अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
9: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले हेलो सरकारलाई स्तर उन्नति गरी नागरिकका गुनासो सम्बोधन गर्न एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। प्रत्यक्ष रूपमा आम नागरिकको गुनासा सुन्न तथा यथासभ्य छिटो हल गरिने उद्देश्यसहित तत्कालीन सरकारद्वारा 2068 कार्तिक सत्रमा हेलो सरकार कार्यक्रम शुरू गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेलो सरकार शाखाका उप सचिव कृष्ण सापकोटाले एकीकृत सेवा व्यवस्थापन प्रणालीका लागि एकीकृत अवधारणा पत्र, विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मसौदा तयार गरी छलफलका लागि पेश गरिएको समेत जानकारी दिनुभयो।
0: वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारिएको विधेयकमा वातावरण निरीक्षक र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि रहेको भन्दै देशभरका विश्वविद्यालय, केन्द्रीय विभाग तथा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूले संयुक्त रूपमा सरकारको ध्यान आकर्षण गराएका छन्। त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी यस्तो माग राखेका हुन्। प्रस्तावित विधेयकको दफा 2-6 फ 2 र फ 3 वातावरण निरीक्षक र वातावरण परीक्षकका लागि वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका, अन्य विषयमा स्नातक गरेका र 2 स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था गरिएको छ। यसलाई विज्ञहरूले गम्भीर त्रुटि भनेका छन्। वातावरण संरक्षण ऐन 2053 र नियमावली 2054 जारी भएता त्रिभुवन विश्वविद्यालय लगायत 5 विश्वविद्यालयले स्नातक बीएससी बीई र स्नातकोत्तर एमएससी एमई तहमा वातावरणीय अध्ययनका कार्यक्रमहरू संचालन गर्दै आएका छन्। प्राविधिक ज्ञान नभएका अन्य विषयका स्नातकहरूलाई समेत यस्तो पदमा नियुक्ति गरिँदा वातावरण निरीक्षक पदको प्राविधिक चरित्र र पेशागत मर्यादामा आघात पुग्ने, वातावरणीय अध्ययन निरीक्षण र वैज्ञानिक निर्णय प्रक्रियाको गुणस्तर खस्किने, वातावरणीय सुशासन कमजोर भई वातावरणीय जोखिम बढ़ने भन्दै ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकमाथि समेत असर पुर्याउने र नेपालले हासिल गर्न खोजेको दिगो विकासको अवधारणामाथि पनि आँच पुर्याउने भएकाले तत्काल संशोधन गर्न पनि माग गरिएको छ।
9: अब काठमाडौँबाट प्रकाशित पत्रपत्रिकाको खबर, कान्तिपुरको पहिलो पृष्ठमा नेपाल भारत संयुक्त जलस्रोत समिति बैठक सेप्टेम्बरमा चार वर्षपछि पञ्चेश्वर आयोजनाबारे छलफल हुँदै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। नेपाल र भारत बीचको सीमा नदी महाकालीमा निर्माण हुने पञ्चेश्वर बहुद्देश्य आयोजना अगाडि बढ़ाउने विषयमा चार वर्षपछि छलफल हुने भएको छ। आगामी सेप्टेम्बरमा भारत नेपाल जलस्रोत सम्बन्धी संयुक्त समिति र जलस्रोत सम्बन्धी संयुक्त थाई प्राविधिक समितिमा उक्त विषयलाई छलफलका रूपमा समावेश गर्ने तयारी गरिएको हो। त्यस्तै काठमाडौँका सड़क र यातायातका लागि नयाँ गुरू योजना, मेट्रो रेलदेखि द्रुत बस सम्मका सेवा प्रस्ताव शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। जाइकाको सहयोगमा तयार गुरू योजना मन्त्री परिषदबाट स्वीकृत हुने अपेक्षा छ। 2050 सड़क पूर्वाधार र यातायात अवस्थालाई मार्ग निर्देशन गर्ने र फास्ट ट्र्याकका विषयमा भने नेपाली सेना र सरकार बीच सम्बन्धी अभाव भएको खबरमा उल्लेख छ। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड़ शीर्षकमा पनि अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि शीर्षकमा विनोद घिमिरेले खबर लेख्नु भएको छ। धनकुटाको भेडेटार पूर्वकै कहलिएको पर्यटकीय गन्तव्य मानिन्छ। तराई र पूर्वी सीमाका भारतीय शहरबाट नजिक भएकाले त्यहाँ वर्षैभरि पर्यटकको चलफल हुने गरेको छ। त्यस्तै भित्रपृष्ठमै गण्डकीमा गाजा कानून के छन् मापदण्ड शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: गोर्खापत्र दैनिकमा कर्मचारी सरूवामा अनलाइन प्रणाली, अब सधैँ दुर्गममै मात्र बस्नु नपर्ने शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ। विशेष गरी सिंहदरबार तथा सुविधा सम्पन्न शहर केन्द्रित रहेर वर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने कर्मचारीलाई वर्तमान सरकारले अनलाइन सरूवा प्रणालीका आधारमा दुर्गम क्षेत्रमा सरूवा गर्न थालेको छ। लामो समयदेखि दुर्गम क्षेत्रमा बसेर काम गर्न बाध्य कर्मचारीको सुगममा सरूवा हुन थालेको छ। यसअघिसम्म पहुँचविहीन कर्मचारी दुर्गम क्षेत्रमा मात्रै बस्नुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आम नागरिकले मुक्ति पाउने भएका छन्। सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट बन्ने भएपछि नागरिकले अनावश्यक झन्झट बेहोर्न नपर्ने भएको हो। यसअघि प्रमाणीकरणका लागि टाढाका जिल्लाबाट आएका सेवाग्राहीले कागजातमा सामान्य त्रुटि वा अपुग कागजात भएमा पुनः सम्बन्धित स्थानीय तह वा अन्य निकायमा फर्किनुपर्ने बाध्यता रहेको थियो। भित्री पन्नामा कर्मचारीको नयाँ तलबमान स्वीकृत भएको बारेमा खबर छ भने बढ़ी आउँदैछन् ग्यास बुलेट, तर पनि अभाव। पछिल्लो 20 दिनमा वीरगंज नाका भएर 979 बुलेट भित्रिएका छन्। समस्या सुन्न फोन नम्बर सार्वजनिक गरिएको बारेमा पनि खबर छ। उपभोक्ताले बजारमा एलपी ग्यास प्राप्त गर्न यदि कठिनाई भयो भने 98511673 सम्पर्क गरेर जानकारी गराउन सकिनेछन् र आवश्यकता परिपूर्तिका लागि सहजीकरण हुने भएको छ। आर्थिक कारोबार दैनिकमा चार दशकपछि नयाँ खानी ऐन संसदमा, अनुमति बिना खानी उत्खनन गरे 1 करोड़सम्मको जरिवाना शीर्षकमा खबर छापिएको छ भने भूमिगत सुरुङदेखि मेट्रो रेलसम्म प्रस्ताव, लागत 6 खर्ब शीर्षकमा 25 वर्ष काठमाडौँ उपत्यका शहरी यातायात गुरू योजनाको मसौदाको बारेमा खबर छ। नयाँ पत्रिका दैनिकमा देशमा ग्यास भण्डारण गृह बनाउने योजना 10 वर्षदेखि अलपत्र भएको बारेमा खबर छ भने कोलाकिनारको बस्ती हटाइएको 4000 रोपनी जग्गामा पार्क, करिडोर र व्यायामशाला बनाउने योजना बारेको खबर पनि छापिएको छ। भित्रीपन्नामा देशभर 50,000 भन्दा बढी अस्थायी करार र ज्यालादारीका कर्मचारी संघका करार कर्मचारी व्यवस्थापन बारे अध्ययन गर्न समिति गठन भएको बारेमा पनि खबर छापिएको छ। भित्रीपन्नामा सरकारी लटरीबाट आज 25 लाख वितरण हुने शीर्षकमा खबर छ। सरकारले आज 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्दा बीजक लिएका उपभोक्ताहरू मध्येबाट 15 जनालाई जनही 1 लाख र 1 जनालाई 10 लाख रूपियाँ वितरण गर्न लागेको छ। नागरिक दैनिकमा निगम सँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव शीर्षकमा खबर छ भने आफन्त नजिक नहुँदा कुरुवा संकट शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा नेपाली संसदका प्रवृत्ति अन्तर्राष्ट्रिय मापदण्ड भन्दा बाहिर गएको हो शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ।
9: साझा खबरमा अब विदेशका खबर। कुवेत सरकारले स्थानीय इरानी विद्यालय बन्द गर्न निर्देशन दिएको छ। शिक्षा मन्त्रालयको एक स्रोतले एएफपीलाई यसबारे जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। निर्देशन मध्यपूर्व युद्धका क्रममा इरानले कुवेतमा बारम्बार आक्रमण गरेपछि आएको जनाइएको छ। यमनमा हुती मिसाइल र ड्रोन आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु भएको छ। 29 जना घाइते भएका छन्। यसलाई दुई पक्षबीच घातक आक्रमण भनिएको छ। मिसाइल आक्रमणले मरीब प्रान्तको शिविरमा बिहानै निशाना बनाएको थियो र नाइजेरियाको मध्य क्षेत्रमा सशस्त्र द्वन्द्व विद्रोहीद्वारा धेरै महिनादेखि बन्धक बनाइएका कम्तीमा 308 व्यक्तिको उद्धार गरिएको छ। फेब्रुअरी 3 र 4 उत्तर मध्य राज्य क्वारा र नाइजरमा छुट्टा छुट्टै आक्रमणमा उनीहरू अपहरणमा परेका थिए।
0: साझा खबरमा अब खेल खबर। गण्डकी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद परिषदले वितरण गरेको गण्डकी प्रदेश खेलकुद पदक विवादमा परेको छ। प्रदेशका खेलाड़ी प्रशिक्षक खेल क्षेत्रमा लागेका व्यक्ति संघ संस्था र उनीहरूले गरेको योगदानको सम्मान गर्ने उद्देश्यसहित स्थापित पदक वितरण प्रक्रिया अपारदर्शी भएका कारण पहिलो प्रयासमै विवादास्पद बनेको हो। पदक वितरणका लागि परिषदको नियामक निकाय सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेश खेलकुद पदक स्थापना तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2081 जारी गरेको थियो। सोही कार्यविधि अनुसार आर्थिक वर्ष 81-82 को पदक 30 असार 2083 वितरण गरिएको थियो र छनौट समितिमा बदमाशी भएको भनेर आरोप पनि लागेको छ। नेपालका नम्बर 1 खेलाड़ी वाङछु तामाङ प्रथम काठमाडौँ खेल मण्डल नेपाल टप 16 ग्राण्ड मास्टर्स स्नुकर च्याम्पियनशीपको सेमी फाइनलमै पराजित हुनुभएको छ। काठमाडौँ खेल मण्डल एनआरटीको आयोजनामा त्रिपुरेश्वर स्थित क्लबकै भवनमा भएको प्रतियोगितामा बिहिबार दोस्रो सेमी फाइनलमा उहाँ सबिन तामाङसँग 5-4 फ्रेमले स्तब्ध हुनुभएको पत्र पत्रिकाहरूले पनि खबर छापेका छन्। त्यसै गरी भर्खर सम्पन्न विश्वकपको सह आयोजक राष्ट्र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्व क्षमतामाथि अब आफूलाई विश्वास नरहेको बताउनु भएको छ। क्यानाडाका प्रधानमन्त्रीलाई इन्फान्टिनोप्रति विश्वास नरहेको पाइएको छ।
9: विकास र सुविधाले नागरिकको सोचाइ र समृद्धिमा पार्ने प्रभाव रिपोर्ट कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब सुविधाले ल्याउने परिवर्तनको कुरा 2065 सालमा संसदीय विकास कोषको रकमबाट शुरू भएको तमोर करिडोरका कारण कोशी पहाड़ी जिल्लावासीलाई सजिलो भएको छ। सड़क निर्माण भएसँगै धनकुटा र आसपासका पहाड़ी बस्तीबाट वर्षौं अघि बसाई सरेर सरेका परिवारहरू आफ्नै जन्मथलो फर्किन थालेका छन्। सड़कले केवल दूरी घटाएको छैन, गाउँमा सम्भावनाको ढोका पनि खोलिदिएको छ।
4: चौबिसै गाउँपालिका चार फलामेटार कुनै बेला धनकुटाकै दुर्गम बस्ती मध्ये एक मानिन्थ्यो, तर अहिले यहाँ सड़कसँगै बिजुली, खानेपानी, संचार र यातायातको पहुँच विस्तार भएको छ। स्थानीय उत्पादन बजार पुग्न थालेका छन् भने दैनिक उपभोग्य सामग्री पनि गाउँमै उपलब्ध हुन थालेका छन्।

0: विटर अन्तर्गत पर्ने सदमतार हङसमोरङ र भैसेतार जस्ता बस्तीमा पनि बसाई सरेका परिवारहरू गाउँ फर्किने क्रम शुरू भएको छ। गाउँ फर्किएकाहरू वैकल्पिक व्यवसायमा जोडिएका छन्। कसैले तरकारी खेती गरिरहेका छन् भने कतिले होटल व्यवसाय समेत चलाएका छन्। चौबिसे गाउँपालिका चार कुरुलेका महेन्द्र न्यौपानी,
1: टमर कोरिडोरले गर्दाखेरि पहिलेको भन्दा धेरै परिवर्तन आएको छ। सबैको जीवन स्तर धेरै उच्च भएको छ, सुध्रेको छ। त्यहाँ ठाउँ छोडेर गएको मान्छेहरू अहिले चाहिँ फेरि पसाइ सर्दा पुनः गाउँमा फर्केर आएर चाहिँ अब होटल व्यवसायदेखि कृषि व्यवसायदेखि लिएर गरिरहेको छ।
0: तमोर करिडोर निर्माणले यातायातको सुविधा मात्र दिएको छैन, गाउँ छोडेकाहरूलाई धेरै आफ्नै माटोसँग जोडिने आत्मविश्वास पनि थपेको छ। चौबिसे गाउँपालिका चारका जनप्रतिनिधि सबिना लकान्द्री,
2: बसाई सरेर जानुहुने हाम्रा आफ्ना आफन्तहरू फर्केर राम्रो बस्ती बसालेर चाहिँ व्यापार व्यवसाय गरेर चाहिँ आफ्नै गाउँमा केही गर्दा हुने रहेछ भन्ने हेतुले राम्रो काम गरेर उदाहरणीय बन्नु भएको छ र यो परिवर्तन करिडोर बनेसँगै यो परिवर्तन भएको हो।
0: भारतको जोगमुनीबाट तमोर नदीको किनार हुँदै चीनको तिब्बतलाई जोड्ने उद्देश्यले संविधान सभा सदस्य हेमराज भण्डारीको संसदीय विकास कोषबाट 2065 सालमा 10 लाख बजेट विनियोजन गरेर उपभोक्ता समिति मार्फत काम शुरू भएको थियो। त्यसपछि धनकुटाको मूलघाटदेखि पाँच थरको सुभाङसम्म 2066 सालमा ट्र्याक खोल्न 6 अर्ब 15 करोड 14 लाखमा ठेक्का सम्झौता भई काम शुरू भएको थियो। तमोर करिडोरका मुख्य अभियन्ता हेमराज भण्डारी,
3: भौतिक पूर्वाधार सामान्य कुरा हो भनिन्छ, तर भौतिक पूर्वाधारले मान्छेको चेतनामा पनि विकास गर्दो रहेछ, उसको काम गर्ने तौर तरिकामा पनि विकास गर्दो रहेछ, उसले खेती गर्ने र उत्पादन गर्ने तरिकामा पनि विकास गर्दो रहेछ। हिजो गएका मान्छेहरू पनि फर्किने तिर छलफल गर्न थाले भन्दा यसले ठूलो परिवर्तन ल्यायो समग्र त्यो क्षेत्रको मानिसहरूको जीवनमा। चाहिँ एउटा कायापलट ल्याउने योजनाको रूपमा, आयोजनाको रूपमा विकास भएको हेर्दाखेरि त्यहाँका मान्छेहरूसँगको छलफलमा, भेटघाटमा उनीहरूले फोन गर्छन्, कुराकानी गर्छन्, अनि कहिले धन्यवाद दिन्छन्, कमसे कम तपाईँले सुरुवात गरिदिनु भन्छन्। एउटा राजनीतिक कार्यकर्तालाई, एउटा अभियन्तालाई एउटा त्योभन्दा ठूलो आत्मसन्तुष्टि र खुसी चाहिँ अरू केही पनि नहुँदो रहेछ।
0: तमोर करिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँच थरको गणेशचुकसम्मको 155 किलोमिटर मध्ये हालसम्म 73 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। तर यस सड़क खण्डमा पर्ने 8 वटा मोटरेबल पुल निर्माणको कामले गति नलिँदा तमोर करिडोर सड़कबाट यात्रुहरूले अपेक्षा गरे जतिको सुविधा भने पाउन सकेका छैनन्। गोपाल बराइली, सीआईएन रेडियो धनकुटा एफएम धनकुटा।
4: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको अधिकार सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश। समस्याग्रस्त सहकारीका 2700 बचतकर्ताले फिर्ता पाए 3.5 करोड विद्युत महसुल निर्धारण गर्न नयाँ निर्देशिका लागू।
4: 4 वर्षपछि पञ्चेश्वर आयोजनाबारे नेपाल भारत बीच छलफल हुँदै कांग्रेस विभाजन तत्काललाई टर्यो। पूर्व सभापति देउबा 26 साउनमा स्वदेश फर्किने।
5: निगमसँग ग्यास भण्डारण नहुँदा सधैँ अभाव। साहसिक पर्यटनमा कोशीले लगाएको करमा व्यवसायको असन्तुष्टि। वातावरण संरक्षण ऐन संशोधन गर्दा मनपरी गर्न खोजिएको विज्ञहरूको आरोप।
4: मध्य पूर्व द्वन्द चर्किँदा स्थानीय इरानी विद्यालय बन्द गर्न कुवेत सरकारको निर्देशन। यमनमा हुथी विद्रोहीको आक्रमणमा 38 सरकारी सैनिकको मृत्यु। नाइजेरियामा अपहरणमा परेका 300 भन्दा बढ़ीको उद्धार।
5: र गण्डकीमा वितरण गरेको खेलकुद पदक विवादित। काठमाडौँमा जारी स्नुकर प्रतियोगितामा सबिन र रोहितले फाइनलमा प्रतिस्पर्धा गर्ने। संस्कृति विद्यालय 10 टोप्स अन्तर विद्यालय फुटसल च्याम्पियन।
4: साझा खबरको अन्त्यमा कार्टुन। हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। पछिल्लो समयमा सभामुखले कालो चश्मा लगाएर संसदको बैठकमा आउन नमिल्ने भनेर निर्देशन दिनुभएको छ। त्यो कतिको पालना हुन्छ आज भोलिमा नै देखिनेवाला छ। र विशेष त प्रधानमन्त्री बालिन, जसले कालो चश्मा लगाउने, कालै लुगालत्ता लगाएर विभिन्न सार्वजनिक समारोहमा देखिने प्रवृत्ति उहाँको छ र उहाँलाई कतिपय अरू सांसदले पनि पछ्याइ राखेका छन्। यहाँ एउटा बन्द कोठाभित्र प्रधानमन्त्री बालिन जस्ता देखिने व्यक्ति कुर्सीमा तत्सक्क बसेका छन् र चश्मा कालो छ, त्यसैले अलिकति तल नाकको डाडीसम्म तानेर केही भनिराखेको जस्तो देखिएको छ। नाति यस्तो लेखेको छ, लभ यू सभामुखज्यू, कालो चश्मा लाउनेहरू संसद जाने नै होइन नि।
5: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम, मर्स्याङ्गी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083
5: आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
4: उक्त महोत्सवमा सहभागी भई स्वर सम्राट राज परिया र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
1: सबै उपस्थित भई महोत्सवलाई भव्य र सक्रिय रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
0: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हाम खोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हाम खोला झरना महोत्सव 2083 उत्साहका साथ सक्रिय र भव्य रूपमा सफल बनाऊ। कम्प्युटर बिग्रियो, प्रिन्टरले पनि काम गर्न छाड्यो, अब के गर्ने?
0: यति सानो कुरामा किन चिन्ता लिने? जाउन लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्समा।
1: यहाँ के सेवा पाइन्छ त?
0: कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, नेटवर्किङ, कम्प्युटर एसेसरिज, बिक्री, मर्मत र इन्स्टलेसन सबै एउटै ठाउँमा।
1: गुणस्तरीय सेवा पनि होला नि?
0: अनुभवी प्राविधिक, भरपर्दो सेवा र उचित मूल्य, लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्सको पहिचान हो त।
1: अब त मेरो समस्या समाधान हुने भयो।
0: यस लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्समा कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड तथा सम्पूर्ण आइटी समाधानका लागि लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्स, बेसी सहर 8 नारायण स्थान चोक, लमजोङ, प्रोपाइटर कृष्णा भुसाल। आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 0665207783 र 9856045783। लुम्बिनी कम्प्युटर एन्ड सप्लायर्स, प्रविधिको भरपर्दो साथी, गुणस्तरीय सेवा, उचित मूल्य, सधैँ तपाईँको साथमा।
2: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। बेसी शहरमा 3 महिनाभित्र नयाँ ल्याण्डफिल साइटको व्यवस्थापन गरिने। लमजुङ मध्य नेपाल नगरपालिका 2 स्कूल टारमा करेन्ट लागेर 1 जनाको मृत्यु। सब पोस्टमार्टमका लागि अस्पतालतर्फ लगिँदै। लमजुङको प्रवेशद्वार क्षेत्रमा राखिएका पुराना होर्डिङ बोर्ड हटाउन तथा व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यान आकर्षण। गण्डकी प्रदेशका मन्त्री रेखा गुरूङ लमजुङ आउनुहुने। 82 वर्षीय तन्देरी मुक्तक मणि तीर्थ अधिकारी सहित 5 स्रष्टालाई सम्मान गरिने। र कर्मदा सृजना मंच नेपालको 60 औं कविता वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न। 20 भन्दा बढी कविद्वारा कविता वाचन।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बीच सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299। मोबाइल नम्बर 98-560-602-299।
0: समाचार अब विस्तारमा। लमजुङको बेसी शहर नगरपालिकाले उडा नम्बर 8 मर्स्याङदी नदी किनारमा रहेको ल्याण्डफिल साइटको विकल्प 3 महिनाभित्र खोज्ने निर्णय गरेको छ। स्थानीय बासिन्दाको विरोध, संघर्ष समितिको आन्दोलन साथै मर्स्याङदी नदी धार्मिक स्थल, पर्यटन क्षेत्र र स्थानीयको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले नयाँ फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त जग्गा पहिचान गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो। बिहिबार नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको नगरपालिका र स्थानीय बासिन्दा बीचको छलफलले फोहोर व्यवस्थापनका लागि 5 बुँदे निर्णय गरेको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, नगरपालिका उप प्रमुख पद्मा गुरूङ, जिल्ला प्रहरी कार्यालय लमजुङ का प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, उडा अध्यक्षहरू, स्थानीय बासिन्दा सहितको उपस्थिति थियो। बैठकले हाल सञ्चालनमा रहेको उडा नम्बर 8 को ल्याण्डफिल साइट दुर्गन्धित बनेकोले तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राभेल माटोको तह हाल्ने निर्णय गरेको छ। अहिले मलमूत्र तथा ढल व्यवस्थापन भइरहेको स्थानलाई समेत व्यवस्थित गर्ने सहमति भएको छ। संकलन गरिएको फोहोर ल्याण्डफिल साइटमा लैजाँदा ट्रैक्टरको ढाल त्रिपालले अनिवार्य रूपमा छोपेर मात्रै लैजाने निर्णय पनि गरिएको छ। यसबाट सड़कमा दुर्गन्ध फैलन नदिने र फोहोर छरिनबाट रोक्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ। फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि नगरपालिकालाई सुझाव दिन 8 सदस्यीय समिति गठन गरिएको छ। वडा नम्बर 3 का वडा अध्यक्ष चित्रबहादुर दनाईको संयोजकत्वमा गठन गरिएको समितिमा वडा नम्बर 8 की अध्यक्ष पवित्र थापा राणा, उडा नम्बर 6 का अध्यक्ष प्रकाश थापा, उडा नम्बर 9 का अध्यक्ष खुशीजङ गुरूङ, स्थानीय वासी मिलन शर्मा, दनाई शरद बराल, मीना खड्का तथा नगरपालिकाका जनस्वास्थ्य अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा सदस्य सचिव छन्। समितिले दीर्घकालीन समाधानका उपाय र राय सहित प्रतिवेदन बुझाउने र नगरपालिकाले आवश्यक स्रोत साधन उपलब्ध गराएर त्यसको कार्यान्वयन गर्ने निर्णय पनि गरिएको नगरपालिकाका सूचना अधिकारी दिपेश अधिकारीले जानकारी दिनुभयो। बैठकले उडान नम्बर 8 मा रहेको कर्पूरेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गाको यकिन गरी आवश्यक व्यवस्थापन गर्ने, मर्साङदी नदी किनारका घाट व्यवस्थित बनाउने, सार्वजनिक शौचालय, सड़क तथा शवयात्राका लागि विश्राम स्थल निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्ने निर्णय समेत गरेको छ। विगत केही समय यता उडान नम्बर 8 स्थित ल्याण्डफिल साइटको विरोध गर्दै स्थानीयले आन्दोलन गरिरहेका थिए। त्यसपछि नगरपालिकाले स्थानीयसँग प्रत्यक्ष छलफल गरी तत्काल र दीर्घकालीन दुवै उपाय समितिको निर्णय सार्वजनिक गरेको हो। लमजुङको मध्य नेपाल नगरपालिका दुई स्कूल टारमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। बिहिबार अपरान्ह करिब 3 बजे भएको उक्त घटनामा तनहुको ब्यास नगरपालिका 8 निवासी 44 वर्षीय उपेन्द्र सोतीको ज्यान गएको हो। प्रहरीका अनुसार उपेन्द्र सोती लमजुङको मध्य नेपाल नगरपालिका दुई स्थित पूर्णकान्त सोतीको घरमा छतमा रेलिङ निर्माणका लागि प्रयोग हुने फलामको पाइप तान्ने कार्यमा संलग्न थिए। सोही क्रममा उनले तानेको पाइप नजिकै रहेको बिजुलीको नाङ्गो तारमा अचानक छोएपछि उच्च भोल्टेजको करेन्ट प्रभाव भई उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमा रहेका स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि स्थानीय दुई पिपली अस्पताल लमजुङ पुर्याएका थिए। अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का गर्नुका साथै आवश्यक कानूनी प्रक्रिया पूरा गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार रेलिङको पाइप तान्ने क्रममा नजिकै रहेको विद्युत प्रसारण लाइनको नाङ्गो तारमा पाइप छोइएपछि करेन्ट प्रवाह भएको देखिएको छ। घटनाको विस्तृत कारण खुलाउन प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको छ। यस घटनापछि स्थानीयवासीले विद्युत लाइन नजिक निर्माण तथा मरमत सम्बन्धी कार्य गर्दा आवश्यक सुरक्षा सावधानी अपनाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तै सम्बन्धित निकायले पनि विद्युत लाइनको नियमित निरीक्षण तथा जोखिमयुक्त स्थानमा सुरक्षाको उपाय प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ। लमजुङको प्रवेशद्वार मानिने पाउँदी खुलाको पुलदेखि पाउँदी बजार गेटसम्म राखिएका पुराना होर्डिङ बोर्ड हटाउन तथा व्यवस्थित बनाउन स्थानीयले सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। स्थानीय लक्ष्मी प्रसाद मिश्रले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विभिन्न संघ संस्था, क्लब, नेपाल प्रहरी तथा सामाजिक सेवामा सक्रिय संस्थाले स्थापना गरेका स्वागत तथा सूचना बोर्डले शुरूमा क्षेत्रको सौन्दर्य बढ़ाएको भए पनि अहिले पुरानो, जीर्ण र अव्यवस्थित बोर्डका कारण प्रवेशद्वार नै कुरूप देखिन थालेको उल्लेख गर्नुभएको छ। उहाँले सम्बन्धित संघ संस्था तथा क्लबहरूलाई आवश्यक परे बोर्ड मरमत, नवीकरण वा प्रतिस्थापन गर्न आग्रह गर्नुभएको छ। मिश्रका अनुसार हाल नेपाल प्रहरी, जिल्ला कार्यालय र इलाका प्रहरी कार्यालय भोटे उडारको बाहेक अधिकांश बोर्ड जीर्ण अवस्थामा छन्। त्यस्तै उहाँले यसअघि पाउँदी बजार चोकमा दिशा सूचक बोर्ड नहुँदा दुभान एकता क्लबले पहल गरेर बोर्ड स्थापना गरेको स्मरण गर्दै उक्त क्लबप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। साथै सम्बन्धित निकायको ध्यान यसतर्फ गएको र आवश्यक व्यवस्थापन छिट्टै हुने अपेक्षा पनि व्यक्त गर्नुभएको छ। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: श्री बेस तथा देवबीजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सीबीएस तथा बिउ बिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ, प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560-45501 र 98261-73-7799।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चौकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165-85520, 98066-66162 र 066-521-381। दिपा सुनचाँदी पसल, बेसहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
10: शान्ति र विकासका लागि हाम्रो आवाज। Radio Chautari, 91.4 MHz.
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी सहर नगरपालिका 6 मकै डाँडा स्थित जंगलमा बेवारिसी अवस्थामा रहेको एक थान भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहिबार साँझ करिब 5 बजे प्रहरी सहायक निरीक्षक दिपेन्द्र डाँगेको नेतृत्वमा खटिएको गस्ती टोलीले जंगल क्षेत्रमा गस्ती गर्ने क्रममा एक नाले 12 बोरको बन्दुक फेला परेको हो। बरामद गरिएको भरूवा बन्दुक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाइएको छ। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङ लमजुङ आउनुहुने भएको छ। ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आयोजना गरेको श्रष्टा सम्मान तथा मौलिक ठाडोभाका छायांकन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उहाँ श्रावण 23 गते लमजुङ आउने हुनु भएको हो। मन्त्रीको आगमनले आफ्नो क्षेत्रमा कार्य गर्न थप प्रेरणा र ऊर्जा मिल्ने भएको आयोजक प्रतिष्ठानका पदाधिकारीहरूले बताएका छन्। त्यस दिन अमेरिकाबाट आउनुभएका मुक्तक मणि एवं प्रतिष्ठानका सल्लाहकार 82 वर्षे तन्देरी तीर्थ अधिकारीलाई मन्त्री गुरूङबाट सम्मान गर्ने कार्यक्रम रहेको छ। साथमा प्रतिष्ठानको नीति अनुसार 70 वर्ष उमेर कट्नुभएका ठाडो भाका अग्रज कलाकार गायक गायिकाहरूलाई सम्मान गर्ने नीति अनुसार त्यस्ता 4 जना स्रष्टा पनि सम्मानित हुँदै हुनुहुन्छ। उक्त कार्यक्रमको तयारी करिब पूरा भएको आयोजकको भनाइ छ। उहाँहरू बेसी शहर नगरपालिका 4 पुरानकोट निवासी पदम बहादुर गुरूङ, सुन्दर बजार नगरपालिका 1 कुन्छाकी शिवकुमारी दुरा, सोही नगरपालिका 5 खहरे निवासी विष्णुभक्त अधिकारी र दोर्दी गाउँपालिका 6 तल्लो देलुङमा स्थायी बसोबास भई हाल भोटेउटार बस्ने जालुमाया गुरूङ हुनुहुन्छ। पुरानकोटका गुरूङ 78 वर्षीय हुनुहुन्छ भने अन्य 3 जना दुरा अधिकारी र गुरूङ सबै 72 वर्षका हुनुभएको आयोजक प्रतिष्ठानका अध्यक्ष पहाड़ीले बताउनुभयो। उहाँका अनुसार प्रतिष्ठानले अध्यक्ष नवराज पहाड़ीले बताउनुभयो उहाँका अनुसार प्रतिष्ठानले 2076 सालमै नीतिगत निर्णय गरी यसरी अग्रश्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। साथमा मौलिक ठाडो भाका छायांकनको कार्यक्रम रहेकोमा त्यसको भने तयारी नपुगेकोले मूल कार्यक्रम भने केही महिनापछि मात्र हुने भएको आयोजकको भनाइ छ। यद्यपि ठाडो भाका छायांकन कार्यक्रमको शुरूआत भने गरिनेछ। कर्मदा सृजना मंच नेपालको 60 नियमित कविता वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। साहित्य भाषा कला र सृजनशीलतालाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देश तथा विदेशबाट 20 भन्दा बढ़ी कवि तथा साहित्यकारहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रम मंचका अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षतामा भएको हो भने वरिष्ठ कवि तथा गीतकार डाक्टर बमबहादुर थापा जिताली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर जितालीले कर्मदा सृजना मंचले आफ्नो नाम अनुसार नै कर्मशील र सृजनात्मक कार्य गर्दै निरन्तर अघि बढ़िरहेको उल्लेख गर्नुभयो। उहाँले मंचलाई कर्मदा जस्तै निरन्तर बगिरहने सृजनाको धारा भन्दै भाषा साहित्य कला गीत गजल विभिन्न छन्दका कविता तथा लघुतम साहित्यिक विधाहरूलाई समान रूपमा स्थान दिँदै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो। यस्ता साहित्यिक अभियानले नेपाली भाषा र साहित्यको संरक्षण तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ। कार्यक्रममा प्रमुख अतिथि सहित मंचका अध्यक्ष जगदीश्वर पोखरेल, पुरूषोत्तम सिग्देल, दुर्गा प्रसाद सिग्देल, शारदा कार्की, डाक्टर देवी पन्थी, कलानिधि दाहाल, जानुका थापा रायमाझी, द्वारिका कुइकेल, कृष्ण प्रसाद मिश्र, पवन कुमार बुढाथोकी, चन्द्रा नेउपाने, उत्तम भेटवाल, हरिप्रसाद टेक बहादुर लौडारी, दिनु बाबा घिमिरे, दिशान्त भट्टराई, बासु ठकुरी, लक्ष्मी प्रसाद मिश्र लगायत 20 भन्दा बढ़ी कविहरूले आफ्नो सृजना वाचन गर्नुभएको थियो। कविहरूले देशभक्ति, राष्ट्रियता, माया, प्रेम, श्रृंगार, सामाजिक यथार्थ, मानवीय संवेदना तथा समसामयिक विषयवस्तुलाई समेटेर रचना प्रस्तुत गर्नुभएको थियो। सहभागी कविहरूका सृजनाले कार्यक्रममा साहित्यिक गरिमा थपेको सहभागीहरूले बताएका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार पुरूषोत्तम सिग्देलले बातचित कविहरूको कविताको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कविताका विषयवस्तु, भाव, शिल्प र प्रस्तुतिका विविध पक्षबारे विश्लेषण गर्नुभएको थियो। उहाँले सहभागी कविहरूलाई सृजनात्मक यात्रामा निरन्तर सक्रिय रहन प्रेरणा पनि दिनुभयो। कार्यक्रमको सञ्चालन मंचका अध्यक्ष जगदीश्वर पोखरेलले गर्नुभएको थियो। समापनको क्रममा उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, सहभागी कवि, साहित्यकार तथा सम्पूर्ण दर्शक श्रोताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता साहित्यिक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँको धन्यवाद मन्तव्यसँगै कार्यक्रम औपचारिक रूपमा समापन भएको थियो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बेसी शहरमा तीन महिनाभित्र नयाँ ल्याण्डफिल साइटको व्यवस्थापन गरिने, तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राभेल माटोको तह हाल्ने निर्णय। लमजुङ मध्य नेपाल नगरपालिका दुई स्कूल टारमा करेन्ट लागेर एकजनाको मृत्यु। लमजुङको प्रवेशद्वार क्षेत्रमा राखिएका पुराना होर्डिङ बोर्ड हटाउन तथा व्यवस्थित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण। गण्डकी प्रदेशका मन्त्री रेखा गुरूङ लमजुङ आउनुहुने, 82 वर्षे तन्देरी मुक्तकमणि तीर्थ अधिकारी सहित 5 श्रेष्ठालाई सम्मान गरिने। र कर्मदार सृजना मञ्च नेपालको 60 कविता वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न, 20 भन्दा बढ़ी कविद्वारा कविता वाचन। अब सैनिक प्रसंगसँगै बिहान 6:30 बजेको चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: प्राकृतिक सौन्दर्य, मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम संगम, मर्स्याङ्गदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिद्वारा आयोजित 6 हामखोला झरना महोत्सव 2083
3: आगामी साउन 23 र 24 गते हुँदैछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
2: उक्त महोत्सवमा सहभागी भई स्वर सम्राट राज परियार र चर्चित गायिका शीला आलेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा रमा

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
1: सक्रिय उपस्थित भई महोत्सवलाई भव्य र सक्रिय रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
0: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर्स चुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चुडीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी, फोन नम्बर 0664001076, मोबाइल नम्बर 98565411।
3: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
4: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
5: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिच सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 98165852020, 98066661062 र 0665231381। दीपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायणी स्थान, लमजुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्राई होइन सियोर गरौँ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-700।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? देशी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
2: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर आइरहन्। अनि हाम्रै बेसी सहर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाली।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
1: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिल्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
1: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
2: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
2: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका आठ, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: जीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे ओडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: प्राकृतिक सौन्दर्य मनोरञ्जन र सांस्कृतिक उत्सवको अनुपम

0: नरियल भरिपूर्ण हामखोला झरनाको मनमोहक दृश्यसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिको भरपूर आनन्द लिन सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछु।
1: उक्त महोत्सवमा सहभागी भई स्वर सम्राट राजु परियार र चर्चित गायिका शीला हालेको विशेष सांगीतिक प्रस्तुति तथा प्रत्यक्ष दोहोरीमा

0: झरनाको चिसो स्वच्छ र शीतल स्पर्शको अनुभूति गर्न, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुति अवलोकन गर्न, स्थानीय कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन, परिवार साथीभाइ र आफन्तसँग अविस्मरणीय क्षणहरू साट्न
1: सक्रिय उपस्थित भई महोत्सवलाई भव्य र सक्रिय रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ।
0: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।
1: आउनुहोस्, प्रकृतिसँग रमाऊ, संस्कृतिलाई सम्मान गरौं र हामखोला झरना महोत्सव 2083 उत्साहका साथ सभ्य र भव्य रूपमा सफल बनाऊ।

0: भरे खन प्रलो शैली हतार लाइ हो आजो मेवने बछेजी तारे मुई पिबा मिमानी मार्वलरी प्रिमा बीर बेसिसर मुबा गंगा आर्ट ग्यालरी याबो मय आछु
1: नै याम बीर तयार तडीबा तारे नासर बजार लम्बीमु मेडा भा कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बीर याबो मयलो फारे तारे प्रिय याना सेदी
0: स गंगा आर्ट ग्यालरी तो बनेवरा आछु
1: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छलसी ब्याज दे माया चिलो भनिम्रो
0: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भनिदियो त नेपाली भाषामै
2: बेसिसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 066531387 मोबाइल नम्बर 98462646648 र 98463018
0: किन हाँस्या नि बुढा उलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461332004 र 98191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: कामने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान करकर खाने
5: महिनावारी गडबडी
4: बाजोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: मुना मुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: सत्रु नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 56 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्जी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानी भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
0: बाबु ए बाबु
2: साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर

0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
1: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाई भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका

0: ज्योतिष तथा वन झाँक्री सम्बन्धी सम्पूर्ण सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। यहाँ वन झाँक्रीको चेला धनबहादुर थापा गुरुबाट हेर्ने हेराउनेका साथै तपाईँको शरीरमा या जीवनमा आइपरेको सबै समस्याको समाधान उपचार गरिन्छ। हेराउनका लागि स्वयं मान्छे नभए फोटोबाट हेर्ने काम गरिन्छ। हामीले विभिन्न किसिमको समस्याहरूको समाधान गर्नेछौ, जस्तै काम्ने, बौलाउने, टुनामुना लागेको, भूत, वर्तमान र भविष्य बताइन्छ। छारे रोग, सुगर, प्रेसर, गानगोला, ग्यास्ट्रिक, पाइल्स, महिनावारी गडबडी, बाँझोपन, टाउको दुख्ने, खाना मन नलाग्ने, बिगार परेको, हात खुट्टा सुनिने, तर्सिने, डराउने, पढ्न मन नलाग्ने, व्यापार व्यवसाय बिग्रेको, दुब्लाएकोलाई मोटो बनाउने, मोटाएकोलाई दुब्लाउने पनि बनाइन्छ। गरदशा बिग्रेको, खोकी लाग्ने, ऐठन हुने, ढाड कम्मर दुख्ने, पिनास भएको, श्रीमान श्रीमतीको मिलाप गर्ने, बान परेको फिराउने, वैदेशिक यात्राको सफल गराउने, शरीरमा देवता आएको बेला माता उतार्ने लगायतका सबै प्रकारका दुःख बिमारको उपचार गरिन्छ। सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98 462 18 202 र 98 403 19 799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमसुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो। काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता। हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435 066-520-475 मोबाइल नम्बर 98-560-45-435।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो. अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि. त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि.
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ.
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ.
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ.
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ.
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ. सम्पर्क फोन नम्बर 9842673829 र 9817154038.
2: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है.
3: कस्तो ठ्याक्कै पार्नुभयो. हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो. यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ. बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको. म त
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ. हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ.
4: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ. लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यु जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ.
2: न्यु जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ. सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841552091.
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज.

0: कार्यक्रम स्वास्थ्य सरोकार
1: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
0: एसजीसीएस नमूना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सान्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
1: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
0: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891209081
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन
0: जापान ट्राई होइन सियोर गरौ
1: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ
0: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर
1: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन
2: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2909 मोबाइल नम्बर 98-560-602909
0: ओहो हेड सर टाढैको सायद हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
3: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
1: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
0: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-5091 ओ भरे खन प्रलो शैली हतारलाई र
4: हो आजो निवाने भिजी तारे मुई पिवा मिमामी मार्बलरी प्रिमा बिरा बेसी सर मोबा गंगा आर्ट ग्यालरी याबो मैबा आछु
0: नै याम बिरा तयार तडी भा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याबो मैलो खारे तारे प्रे यानो सेदी
4: स गंगा आर्ट ग्यालरी तो बनेबर आछु
0: तर मि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छल असी ब्याज दे माया चिलो भनिम्रो
4: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्दियो त नेपाली भाषामै
0: बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ
3: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
1: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लङसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 98462646648 र 98463018383।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिरा उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाँका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
3: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुला कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
4: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240535, 0665240575, मोबाइल नम्बर 9856045745।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39-647 र 98111-90-610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
6: कार्यक्रम स्वास्थ्य सरोकार
7: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
6: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
7: प्रत्येक शुक्रबार बिहान 7:30 बजे

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तपाईँले पुऱ्याइदिनु है?
2: ए हजुर, भइहाल्छ नि। हजुर

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गेखोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
3: अब बेसीसहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन, स्योर गरौं।
4: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
4: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
3: लमजुङ एजुकेसन सेन्टर, बेसीसहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
5: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा टोलै फर्किने गरी तालबारा हि डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै फर्किने गरी हाँसे का हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिचाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
3: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं। है त रोगको विवरण
4: काम्ने रोग
3: बौलाउने रोग
4: ढल्ने रोग
3: मूर्छा पर्ने
4: सपना नराम्रो देख्ने
3: डराउने
4: रिस उठ्ने
3: तर्सिने
4: खान मन नलाग्ने
3: चिलाउने
4: ऐठन गर्ने
3: कम्मर दुख्ने
4: हात खुट्टा पोल्ने
3: चपाउने
4: हात खुट्टा दुख्ने वा सुन्निने
3: ज्यान कर्कर खाने
4: महिनावारी गडबडी
3: बाजोपन
4: छारे रोग
3: प्रेसर
4: सुगर
3: प्यारालाइसिस
4: दम
3: खोकी टोकेको निलो दाम
4: मान्छे हराएको
3: सामान हराएको
4: टुना मुना लागेको
3: मेलमिलाप गर्न पर्ने
4: दाँत दुखेको
3: बिगार परेको
4: पैसा फसेको
3: रक्सी छुटाउने
4: घर बाँध्ने
3: पिनास भएको
4: टाउको दुख्ने
3: ग्यास्ट्रिक
4: जन्डिस भएको
3: सत्रु नष्ट गर्ने
4: बाथ रोग
3: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
4: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ।
5: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउँडीबार लमजुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
3: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था। आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
1: खाना प्रब्लम छैन हतार नै र
2: हो याचो
3: मे भने भ छिजी
2: तारे मुई पिमा मिमयामी मार्बलरी प्रिमा बिरा
3: देसी सर मोबा गंगा आर्ट ग्यालरी
2: याव मय भ आछु
4: मै याम बिर तयार तडी भा तारे नासर बजार लम्बी मु मेडा भ कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याव मैलो फारे तारे प्रे यानसेदी
2: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
4: तर नि मार्बलहरू फ्रीमा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम रो छलसी ब्याज दे माया चिनो भनेम रो
2: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भनिदियो त नेपाली भाषामै।
5: बेसीसार नगरपालिका 7 पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ। साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ति लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
6: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका 7 पुरानो बैंक चोक लमसुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883।
7: कार्यक्रम स्वास्थ्य सरोकार
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्जी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा ब्युविजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु।
0: बुवा फिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, तिमी जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 813।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
1: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
0: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि राता राता बिबिर उठेर हैरान। अनि हाम्रै बेसी सहर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
0: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
4: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिसा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
4: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोप्राइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843678450 र 9824111032।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्युविजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सीबीएस तथा बिउबीजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सीबीएस तथा बिउबीजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।

0: जसलाई मैले प्रेम गरे उसलाई पाउन सकिनँ, जसले मलाई प्रेम गर्यो उसको प्रेम बुझ्न सकिनँ, मलाई माफ गरिदिऊ।
1: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन,
2: जापान ट्राई होइन सियोर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमजुङ एजुकेशन सेन्टर, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-2900।
5: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
6: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
5: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
5: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, गसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक गसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98-17-15-40-38।
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
8: कामने रोग,
7: बौलाउने रोग,
8: ढल्ने रोग,
7: मूर्छा पर्ने,
8: सपना नराम्रो देख्ने,
7: डराउने,
8: रिस उठ्ने,
7: तर्सिने,
8: खान मन नलाग्ने,
7: चिलाउने,
8: ऐठन गर्ने,
7: कम्मर दुख्ने,
8: हात खुट्टा पोल्ने,
7: चपाउने,
8: हात खुट्टा दुख्ने वा सुन्निने,
7: ज्यान करकर खाने,
8: महिनावारी गडबडी,
7: बाजोपन,
8: छारे रोग,
7: प्रेसर,
8: सुगर,
7: प्यारालाइसिस,
8: दम,
7: खोकी, टोकेको निलो दाम,
8: मान्छे हराएको,
7: सामान हराएको,
8: मुनामुना लागेको,
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बान्ने,
7: पिनास भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्तुर नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्।

0: निराश हुनु नै छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 60 र 98 21 57 56 36 98 21 57 56 36
0: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8, झिङ्गे खोला पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 49

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? यसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषह नगरपालिका 8 झिङ्गेखोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
2: ओहो,
3: हेर सर,
2: टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98462-51091।
2: ओ भरे, खान प्रलो छैन हतारलाई
6: हो आजो मेवाने भिजी तारे मुई पिवा मिमानी मार्बलरी प्रिमा बिरा देसी सर मोबा गंगा आर्ट ग्यालरी याम मै बाचु
2: नै याम बिर तयार तडी बा तारे नासर बजार लम्बी मु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिर याम मैलो खारे तारे प्रे यान सेदी
6: स गंगा आर्ट ग्यालरी तो बनेबर आछु
2: तर नि मार्बलर फ्रीबा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर गर्दिम लम्रो छलसी ब्याज दे माया तिलो भनेम्रो
6: तैले भनेको मैले सबै बुझ्यो कान्छा। गङ्गा आर्टमा के पाइन्छ भनेर एकपटक तैले सबै भन्देऊ त नेपाली भाषामै।
5: बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट, फ्लेक्स प्रिन्ट, साइन बोर्ड, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर, फोटो प्रिन्ट, स्टिकर कटिङ, कप प्रिन्ट, ब्याज प्रिन्ट, टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिनो, प्रमाण पत्र, मेडल र ट्रफी पनि बनाइन्छ।
1: साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन, आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ।
4: पवित्र गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट, बेसी सहर नगरपालिका 7, पुरानो बैङ्क चोक, लमथुङ। प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे। सम्पर्क फोन नम्बर 066-531-387, मोबाइल नम्बर 98462-46648 र 98463-01883।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गेखोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
3: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: भाउजू, अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
3: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
4: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुगा खोकी र ज्वरोले ग्रस्त भएकी थिए। आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान। अनि हाम्रै बेसीसर नगरपालिका 8 प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले।
3: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु।
5: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ। औषधिमा विशेष छुटको व्यवस्था छ। महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ। सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ।
2: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं।
5: सोयल मेडिसिन्स, बेसी सहर नगरपालिका 8 प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843878450 र 9924111032।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
4: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
4: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रचना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने
6: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
6: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
7: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
8: कामने रोग
7: बौलाउने रोग
8: ढल्ने रोग
7: मूर्छा पर्ने
8: सपना नराम्रो देख्ने
7: डराउने
8: रिस उठ्ने
7: तर्सिने
8: खान मन नलाग्ने
7: चिलाउने
8: ऐठन गर्ने
7: कम्मर दुख्ने
8: हात खुट्टा पोल्ने
7: चपाउने
8: हात खुट्टा दुख्ने वा सुन्निने
7: ज्यान कर्कर खाने
8: महिनावारी गडबडी
7: बाजोपन
8: छारे रोग
7: प्रेसर
8: सुगर
7: प्यारालाइसिस
8: दम
7: खोकी टोकेको निलो दाम
8: मान्छे हराएको
7: सामान हराएको
8: मुना मुना लागेको
7: मेलमिलाप गर्न पर्ने,
8: दाँत दुखेको,
7: बिगार परेको,
8: पैसा फसेको,
7: रक्सी छुटाउने,
8: घर बान्ने,
7: पिनास भएको,
8: टाउको दुख्ने,
7: ग्यास्ट्रिक,
8: जन्डिस भएको,
7: सत्तुर नष्ट गर्ने,
8: बाथ रोग,
7: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासका साथ उपचार गरिन्छ। साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनु नै छैन।
8: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
4: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमजुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97-69-78-60, 97-69-77-60 र 98-21-57-56-36, 98-21-57-56।
7: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी। तालबारा ही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबारामै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेचिसहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौकारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602900।
4: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा
1: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
0: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066 520 209 र मोबाइल नम्बर 9840658958

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालरोड कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403-19799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
4: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
5: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
2: क्लाइमेट चेन्ज र त्यो सँगसँगै हुने जुन चाहिँ तपाईँको ढुवानीहरू छन् जसमा चाहिँ पाइपहरू तराईबाट आउँछ नि, त पाइपहरू आउँछ, तपाईँको दाउरा काठहरू आउँछ, त्यो ढुवानी गर्ने क्रममा चाहिँ कति विषालु सर्प तराईमा देखिने विषालु सर्पहरू पनि त्यही काठमा लुकेर या तपाईँको पाइपहरूमा लुकेर पहाड़ी ठाउँहरू पनि आएको देखिन्छ। तर त्यति धेरै इन्सिडेन्सेसहरू चाहिँ आएको देखिँदैन, रेस्क्यु चाहिँ भएको छन् तर त्यो बाइटहरू चाहिँ अलिक कमै छ।
3: अब तराईका सर्पहरू पहाड़को हावापानीमा पनि बाँच्न सक्ने भएका हुन् अथवा के हो त यो चाहिँ?
2: क्लाइमेट चेन्जको कारणले गर्दाखेरि तराईमा पाइने सर्पहरू अहिले आएर पहाड़ी भेगमा पनि बाँच्न सक्ने अवस्थाहरू चाहिँ भइसकेका छन्।
3: सर्पदंश र उपचार बारे केही पनि प्रश्न छन् भनेदेखि तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ। यति बेला हामी प्रत्यक्ष प्रसारणमा छौं सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत। तपाईँले हामीलाई नजिकैको सामुदायिक रेडियो मार्फत पनि सुनिरहनु भएको छ। कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन को फेसबुक पेज हो र यो पेज मार्फत तपाईँले हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ। कमेन्ट गर्नुभयो भने तत्कालै तपाईँले प्रश्नको जवाब पनि पाउनुहुनेछ। यति बेला अर्को कमेन्टतर्फ लाग्दैछ हामी। टीकाराम केसीजीको प्रश्न छ, विषालु सर्पबाट कसरी जोगिने, कहाँ जहाँ विकट छ त्यहाँ तुरन्तै अस्पताल पुग्न कठिन हुन्छ भन्नुभएको छ। धेरैको समस्या रहेछ।
2: सोध्नुभएको प्रिभेन्सनको पार्ट सोध्नुभएको छ, कसरी बस्ने, यो एकदम इम्पोर्टेन्ट कुरा छ। अब सबभन्दा पहिले बस्नको लागि हामीले के गर्नु पर्यो, तपाईँको कोब्राहरू चाहिँ बिहान र बेलुकाको समयमा बढी एक्टिभ हुन्छ। अब यसमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि, राति हिँड्नु परेको अवस्थामा चाहिँ बुट लगाउने, गम्बुट लगाउने, सर्वदंश प्रभावित क्षेत्रहरूको विशेष गरी कुरा गर्नुपर्दाखेरि चाहिँ त्यहाँ चाहिँ गम्बुट लगाउने, टर्च बोक्ने, लट्ठी बोक्ने, जसले गर्दाखेरि कोही आउँदैछ भन्ने बारेमा अलर्ट होस्। अब हामीले अचानक कुल्चिदेऊ भने उसले डिफेन्सिभ रूपमा बाइट गर्ने हो। पाल्नु भएको छ भने तपाईँ त्यसबाट बच्न सक्नुहुन्छ। त्यस्तै गरी घर वरिपरि चाहिँ त्यो दाउराको भारीहरू नराख्ने, त्यहाँ चाहिँ लुकेर बस्दिन सक्छ सर्प कहिले काहीँ। अनि सर्प पनि तपाईँको घरमा तपाईँलाई डस्छु भनेर आउने होइन, सर्प आफ्नो आहारा खोज्दै आउने हो। उसको आहारा भनेको घरभित्र आइ पाउने तपाईँको मुसा छुचुन्द्रहरू हुनसक्छ। अनि त्यसले गर्दाखेरि चाहिँ उनीहरूलाई हामीले छिनर्दैनौँ भने सर्प पनि आउँदैन। त्यसले गर्दाखेरि घर वरिपरिका खाल्टाखुल्टीदेखि लिएर अब जुन चाहिँ पालहरू छन् सबैलाई टाल्ने, त्यो गर्न सकिन्छ। र अर्को भनेको चाहिँ हाम्रो विशेष गरी करेट चाहिँ रातिको टाइममा आएर डस्ने हुन्छ होइन, त्यसले गर्दाखेरि भुइँमा सुत्नु भएन होइन, छर्ल ठिक छ भुइँमै सुत्न परेको अवस्थामा पनि झुल लगाउने। झुल लगाउँदाखेरि चाहिँ त्यो सर्पभित्र मजाले झुललाई त्यो दस्ना तल छिराउने हो, टाइटली राख्ने हो भने तपाईँ लामखुट्टेको टोकाइबाट हुने रोगबाट पनि बच्नुभयो र सँगसँगै सर्पदंशबाट पनि बच्न सक्नुभयो।
3: अर्को प्रश्न मनोज कुमारले लेख्नु भएको छ, सर्पले टोकेको मान्छे मर्यो भने 24 घण्टासम्म आईसीयूमा राख्दा मांसपेशी पुननिर्माण हुन्छ अनि मान्छे जीवित हुने सम्भावना चाहिँ कतिको छ भनेर सोध्नु भएको छ।
2: मरिसकेको मान्छे जीवित हुने भनेको मसिनमा राखेर हुँदैन, तर लगभग सर्पदंशले दसेर बिरामी चाहिँ श्वास प्रश्वासमा समस्या भएर अचेत अवस्थामा पनि आउन सक्छ र त्यस्तो बेलामा चाहिँ समयमा अस्पताल भयो र समयमा अस्पतालमा पुगेर कृत्रिम श्वास प्रश्वासमा राख्न सक्यो भने चाहिँ त्यस्ता बिरामीहरू बाँचेर गएको पनि धेरै इतिहासहरू छन्।
3: जस्तो समाजमा गाउँघरतिर चाहिँ सर्पले टोकिसकेको मान्छेलाई उहाँले भने जस्तै सास फेरेको छैन, धड्कन चलेको छैन, तर दुई दिनसम्म पानीमा डुबाएर राख्दाखेरि बाँच्छ कि बाँचेको, यस्तो कुराहरू पनि हामीले आफ्नै आँखाले देखेको छौँ पनि भन्नुहुन्छ कि त्यसमा चाहिँ के हुन्छ?
2: त्यो अरू कुनै कारणले गर्दाखेरि हुनसक्छ यो, किन भन्दाखेरि सास चलाएको छैन, धड्कन चलाएको छैन भन्नको लागि हामीले हातले छानेर सुनेर मात्र नहुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ धड्कन चलि नै रहेको हुनसक्छ, जबसम्म हामी इसिजी गर्दैनौँ, इकोकार्डियोग्राफी गर्दैनौँ, तबसम्म हामीले धड्कन चलाएको छैन भन्न त्यसलाई कन्फर्म गर्न चाहिँ गाह्रो हुन्छ।
3: अर्को प्रश्न चाहिँ जयकृष्ण चौलागाईले लेख्नु भएको छ, यसरी सर्पले टोकिहाल्यो भने अस्पताल जान सम्भव छैन भने त्यो सर्पको टोकाईबाट कसरी बस्न सकिन्छ होला भन्नुभएको छ। के खालको प्रश्न, बस्ने उपाय नि लगभग टोकिहालेमा के गर्ने भन्ने कुरा। चाहिँ उहाँले गर्नुभएको छ. अघि पनि यहाँले भनिसक्नुभएको छ त्यसलाई छोटकरीमा भन्दाखेरि अब भर्खरै हाम्रो लाइभमा जोडिनु भएको श्रोताको लागि दर्शकको लागि
2: सबभन्दा पहिले त हामीले सान्त्वना दिने सबै सर्व विशाल हुनु विजय सर्वले टोकेता पनि पूर्ण रूपले विष नछोड्न सक्छ र पूर्ण रूपले विष छोडित पनि हामीसँग उपचार सम्भव छ भनेर बिरामीको मनोबल बढाउनु पर्यो. त्यसपछि दुई नम्बरमा चाहिँ हामीले सक्दो त्यो जुन चाहिँ भागमा टोक्यो डसेको छ त्यो भागलाई चलाउन दिनु भएन. हातमा छ भने सजिलो छ, कुनै किसिमको ट्राइङ्गुलर स्लिङ सपोर्ट गर्न सक्ने कुनै रुमालै गम्छा पनि लगाउन सक्छौँ. जस्तै गरी खुट्टामा टोकेको छ भने उसलाई चल्न नदिने, हिँड्न नदिने, उचालेर तपाईँले गाडीमा राख्नुभयो या मोटर बाइकमा राख्नुभयो भने चाहिँ मिनिमल मुभमेन्ट हुन्छ र तपाईँको त्यो विष फैलिनलाई चाहिँ त्यसले डिले गराउँछ र त्यसपछि अलमल नगरिकन कसैको कुरा नसुनिकन सक्दो चाँडो स्वास्थ्य संस्था पुर्याउने.
3: अर्को प्रश्न आकाश चौधरीको रहेको छ, सर्पले टोकेपछि पहिलो 30 मिनटमा मानिसहरूले गर्ने सबैभन्दा ठूलो गल्ती के हो र सही प्राथमिक उपचार वास्तवमा के हो भनेर सोध्नु भएको छ. कैलालीबाट हुनुहुँदो रहेछ. यो विषय पनि अघि हामीले कुरा चाहिँ गर्यौँ, अब फेरि पनि दोहोऱ्याएर भन्दाखेरि
2: प्राथमिक उपचार भनेको मैले सबभन्दा पहिले हामीले मैले सुरु भने सान्त्वना दिने, तपाईँको त्यो भागलाई चल्न नदिने र सक्दो चाँडो अस्पताल पुर्याउने, कुनै पनि किसिमको झारफुक कुनै पनि किसिमको तपाईँको डिले चाहिँ नगर्ने, कुनै पनि जडीबुटी लगाएर होइन. त्यसपछि तपाईँको त्यसपछि चाहिँ तपाईँले गर्ने नहुने कुराहरूमा चाहिँ त्यही तपाईँले चिर्ने काट्ने चुस्ने जस्ता कामहरू या मलहरू लगाउने गोबर लगाउने झारमुलो लगाउने फुक्ने त्यस्तोमा चाहिँ हामी बस्नु भएन.
3: अर्को प्रश्न चाहिँ परिवर्तन नवीन मगरको छ, यदि ग्रामीण भेगमा सर्पले टोक्यो भने प्राय कसरी पत्ता लगाउने, यो विषालु सर्प हो वा होइन भनेर चिन्न चाहिँ गाह्रो हुन्छ किनकि त्यहाँनिर त्यति धेरै सर्प विज्ञहरू हुँदैनन्.
2: हामीलाई सबभन्दा पहिले उपचार गर्नलाई बुझ्नुपर्ने कुरा के भन्दा सर्प चिन्न जरुरी छैन. हामीले उपचार गर्ने भनेको लक्षण आएपछि गर्ने हो. कोब्राले दसे तापनि लक्षण देखाएको छैन भने हामी उपचार गर्दैनौँ. हामीलाई थाहा चाहिँ हुनु पर्यो दुई किसिमको सर्प हुन्छन्, एउटा चाहिँ स्नायुलाई असर गर्ने, अर्को रगतलाई असर गर्ने. स्नायुलाई असर गर्ने भनेको आँखामा चाहिँ प्यारालाइसिस हुने हो. प्यारालाइसिस माथिबाट सुरु भएर तल सर्दै जाने हो. सबभन्दा पहिले साधारण रूपमा हेर्ने हो भने चाहिँ हामीले सबैलाई भन्नुपर्दाखेरि आँखाको लोथी उठाउन नसक्ने, आँखाको लोथी झर्ने, अर्को जिब्रो बाहिर निकाल्न नसक्ने र त्यस्तै गरी घाँटी तपाईँको गर्दनलाई गर्दनको मांसपेशी कमजोर भएर गर्दन उठाउन नसक्ने र त्यस्तै गरी विषय श्वास प्रश्वाससँग सम्बन्धित मसल्सहरू चाहिँ कमजोर भएर श्वास प्रश्वासमा समस्या आएर मृत्युसम्म वरण गर्नुपर्ने अवस्था हुन सक्ने भयो. र यो सँगसँगै कोब्रामा हो भने चाहिँ सुनिने, रातो हुने, घाउ निको नहुने अवस्थाहरू देखिन्छ. दुख्छ भने करेटमा सानो निडल जस्तो सुई हुन्छ, त्यसले टोकेको पनि थाहा हुन्न, केले टोक्यो केले टोक्यो जस्तो हुन्छ. कहिले काहीँ चाहिँ रातो सानो दाम मात्र हुन्छ र यसरी करेक्टमा के हुन्छ भन्दाखेरि अब स्वेलिङ र अब दुईटामा हुने भनेको स्नायुले असर गर्ने. कोब्रामा तपाईँको लोकल साइन्स देखिने भयो भने करेक्टमा कुनै पनि किसिमको साइन नदेखिन सक्ने भयो र करेक्टमा चाहिँ वाक वाक उल्टी हुन सक्ने भयो.
3: अर्को प्रश्न बिन्दु चौधरीजीले लेख्नु भएको छ, सर्पले टोकेपछि धेरै मानिस किन अझै पनि झारफुकमा विश्वास गर्छन्, झारफुक गर्ने व्यक्तिले विष तानिदिन्छु भन्ने दावी कतिको सही हो?
2: अब यस्तो मैले सुरु भने हाम्रोमा प्राय जस्तो सर्पदंश चाहिँ अविषालु सर्पबाट भएको हुन्छ र अब हामीले हेर्दाखेरि चाहिँ उहाँहरूले निको पारेको देख्छौँ होइन. अब उहाँहरूले सयमा तपाईँको 50-60 जनालाई निको पारिसकेको देख्छौँ. त्यसले गर्दाखेरि हामीलाई विश्वास के लाग्छ, सयमा 50-60 अब हामीले उहाँहरूको असफलता हेर्दैनौँ, खालि सफलतालाई मात्र याद गर्छौँ. त्यसले गर्दाखेरि चाहिँ अब उहाँले फल्लाको छोरालाई पनि बचाएको थियो, फल्लाको छोरीलाई बचाएको थियो भन्ने खालको एउटा विश्वास हुन्छ. त्यसले गर्दाखेरि हामी त्यहाँ जान्छौँ. अब त्यो हाम्रो आफ्नो बाटो नै छ. त्यसले गर्दाखेरि अहिले आएर चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि जनसमुदायलाई मात्र जागरूक बनाएर भएन होइन, अब हामीले उहाँहरूलाई पनि जो चाहिँ हाम्रो समुदायमा रहने हाम्रो जो सो कल्ड हिलर्सहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले एडभोकेसी गर्नुपर्छ. ठिक छ, तपाईँहरूले ठिक गर्नु भएको छ, तर अबको दिनमा चाहिँ यदि यस्तो आँखाको लोथी झर्ने समस्या देखियो के भयो भने चाहिँ यो चाहिँ विषालु सर्प नै हो, यसलाई चाहिँ प्रतिविष नदिकन ठिक हुँदैन, त्यस्तो बिरामीलाई चाहिँ रिफर गरिदिनु होला. समयमा स्वास्थ्य संस्था पठाउँदाखेरि अझ तपाईँकै गरिमा बढ्छ भन्ने तरिकाले उहाँहरूलाई पनि साथमा लिएर जानुपर्छ.
3: सम्झाउनु पर्यो, बुझाउनु पर्यो, जनचेतनाको चाहिँ अलिकति अभाव देखियो यहाँनिर समुदायमा पनि जो धारफुक गर्नुहुन्छ उहाँमा पनि.
2: उहाँहरूको त फेरि कस्तो हुँदाखेरि अब प्रतिष्ठा नै त्यही कुराले गर्दाखेरि भइरहेको छ होइन, अनि त्यसले गर्दाखेरि उहाँहरूले गर्न सकिएन भन्ने खालको कुरा आयो भने त प्रतिष्ठामा नै आँच आउँछ भन्ने खालको फिलिङ्सले गर्दाखेरि पनि उहाँहरूले समयमै केसहरू नपठाइदिने त्यस्तो पनि देखिएछ।
3: जस्तो लक्षण देखा परेपछि चिन्निन्छ भन्नुभयो नि त यहाँले, तर लक्षण देखा पर्दा पर्दै उपचारमा ढिलाइ पो हुने हो कि भन्ने आशंका पनि छ नि त अर्को।
2: सर्प बोके मैले सर्पै बोकेर आउनुभयो, तपाईँले कोब्रै बोकेर आउनुभयो, लक्षण देखेको छैन म उपचार गर्दिनँ। तर यस्तो यदि तपाईँले तपाईँको समुदायमा सर्प चिन्नु भयो भने चाहिँ हाम्रो जस्तो कन्टेक्स्टमा चाहिँ होइन तपाईँले समयमा अस्पतालमा गएर अब्जर्भेसनमा बस्न सक्नुहुन्छ, त्यो अवस्था चाहिँ त्यसले सृजना गर्न सक्छ। तर कहिलेकाहीँ सर्प चिन्न साह्रै गाह्रो हुन्छ, कहिलेकाहीँ तपाईँ गोमनले टोक्यो भन्छ, अन्तिममा धामनले टोक्या हुन्छ। दुलोभित्र छिरेको धामनलाई हेर्ने हो भने सर्पविज्ञले नै हेर्नुभयो भने पनि यो धामन हो कि गोमन हो चिन्न गाह्रो हुन्छ। त्यस्तै गरी अरू मैले भनिहालेँ, ब्वासो सर्प र करेन्टमा छुट्याउन अलिकति गाह्रो हुनसक्छ, कहिलेकाहीँ अचिङ्गर जस्ता सर्प र तपाईँको रसल भाइपरमा छुट्याउन गाह्रो हुनसक्छ।
3: त्यसो भइसकेसम्म छिटो चाहिँ अस्पतालै पुर्याउनु पर्ने भयो होइन। तर कहिले कहिले चाहिँ जस्तो तराईको कुरा गर्दाखेरि धेरैजना भुइँमा पनि सुतिरहनु भएको हुन्छ, अनि मुसाहरू पनि उत्तिकै हुन्छन् होइन, अनि सर्पले टोकेको हो अथवा मुसाले टोकेको हो त्यो कन्फ्युज भएर चाहिँ उपचार गर्न पनि नजाने पनि हुनुहुँदो रहेछ कि। त्यस्तो पनि त्यस्तो बेलामा चाहिँ के गर्ने, अब केहीले टोकेको जस्तो आवाज चाहिँ भयो तर लक्षण केही पनि देखा परेको छैन, यो मुसाले टोकेको भनेर बस्दिने।
2: अब त्यही त मैले भने, अब त्यो मुसाले पनि हुनसक्छ सर्पले पनि हुनसक्छ,
3: छुट्याउन सकिन्छ मुसाको टोकाई र सर्पको टोकाई।
2: मैले लक्षणकै आधारमा, अब तपाईँले टोक्यो टोकेको केही छैन पछि तपाईँलाई पेट दुख्न थाल्यो वाक वाक उल्टी लाग्न थाल्यो भने करेक्ट हुनसक्छ,
3: अस्पताल जानु परिहाल्यो। कति समय यहाँले अघि पनि भन्नु, पाँच छ लक्षण देखा परेको कति समय चाहिँ बाँकी
2: रहन्छ चाँडो भन्छौँ, तर अलिकति करेक्टको राम्रो पाटो चाहिँ के छ भन्दाखेरि लक्षण देख्न अलिक ढिला हुनसक्छ, पाँच घण्टादेखि लिएर चौबिसै घण्टा पनि लाग्न सक्छ। त्यसले गर्दाखेरि नै हामीले प्रायः जस्तो बिरामीलाई चाहिँ सर्पदंश भएर आइसकेपछि एटलिस्ट चौबिस घण्टा चाहिँ मोनिटरिङको लागि राख्छौँ।
3: भनेपछि अहिले जति पनि सर्पदंशको त्यो मृत्युको केस छ त्यहाँ चाहिँ के भएर मृत्यु भइरहेको छ, चौबिस घण्टासम्म पनि अस्पताल नपुर्याएर नल्याएर?
2: मैले सुरुमा हजुर एउटा भनेको चाहिँ समयमा अस्पताल नपुगेर हो, मैले तपाईँलाई सुरुमा स्ट्याट भने गाउँ 40% गाउँघरमा भइरहेछ, यो रियल डाटा नै हो। तपाईँले हाम्रो सञ्जीव सरहरूले गर्नुभएको, पूर्वमा सञ्जीव सरले गर्नुभएको जियो स्पेसल एनालाइसिस हो, अनि त्यो त्यो आधार त्यो अध्ययनको आधारमा चाहिँ 40% गाउँघरमा किन भइरहेछ त हामीसँग अहिले पनि हामीले गाउँघरमा जुन हाम्रो भ्रमहरू छ त्यो भ्रम चिन्न नसकेको कारणले गर्दाखेरि गाउँघरमै मृत्यु भइरहेको छ। तपाईँले भने जस्तै हाम्रो गाउँघरमा जुन सोसियल हिलर तपाईँको पुराना हिलर्सहरू हुनुहुन्छ उहाँहरूको भर गरेको कारणले गर्दाखेरि हुनसक्छ। त्यसपछि अर्को भनेको 40% ट्रान्सपोर्ट, अब हाम्रो जियोग्राफी त्यस्तै सपोर्टिभ छैन, एम्बुलेन्स भन्ने बित्तिकै एम्बुलेन्स पाउँदैन, त्यसले गर्दाखेरि हुनसक्छ। 20% मात्र हो कि अस्पतालमा मृत्यु भनेको त।
3: यो गएको चार महिनाको तथ्याङ्क हेर्दाखेरि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ, 54 जनाको मृत्यु भएको छ र 700 भन्दा बढी पटक चाहिँ सर्पले आक्रमण गरेको छ, मान्छेलाई टोकेको छ, डसेको घटनाहरू छ। यो क्रम चाहिँ बढ्दो छ कि पछिल्लो समय चाहिँ सर्पहरूको संख्या बढेर यो चाहिँ घटनाहरू बढिरह हो अथवा के छ यहाँहरूको?
2: एउटा त फेरि फेरि पनि हाम्रो धरान चाहिँ अलिकति सर्पदंशमा उहाँहरूले लिड गर्नुभएको छ, हाम्रो विशेष गरी सञ्जीव सरले लिड गर्नुभएको छ, अनि एउटा चाहिँ बाहिरबाट फन्डेड प्रोजेक्ट पनि भएको छ र नेपालमा अध्ययन पनि भएको छ। त्यसमा हेर्ने हो भने चाहिँ नेपालमा हाराहारी 30,000-40,000 हाराहारी सर्पदंश हुन्छ
3: वर्षमा,
2: त्यसमध्ये करिब 3,000 चाहिँ मृत्यु हुन्छ
3: हरेक वर्ष।
2: यो चाहिँ हाम्रो नेसनल डाटा हेर्नु
3: हो, मृत्युमा चाहिँ अस्पताल ढिला मात्रै कारण हो अथवा हामीसँग औषधिको अभाव छन् अथवा
2: त्यसपछि हेरियो एनालाइसिस गरियो, 3,000 हाराहारीको मृत्यु हुँदो रहेछ अनि के कस्तो कहाँ कहाँ मृत्यु हुँदो रहेछ त भनेर एनालाइसिस गर्दाखेरि 40% गाउँघरमा 40% ट्रान्सपोर्टको टाइममा र 20% मात्र अस्पतालमा मृत्यु भएको देखियो,
3: अस्पतालले ल्याउने संख्या नै कम भयो त्यो
2: जबसम्म डाटा हामीसँग रेकर्डिङ रिपोर्टिङ स्ट्रङ हुँदैन, जबसम्म त्यो हस्पिटल डेथ हुँदैन, तबसम्म प्लान पोलिसी पनि बन्दैन। अब एकछिन सोच्नु, 3,000 मान्छेको वर्षै मृत्यु भइरहेछ भन्ने कुरा त कुनै पनि अरू विपदमा हुन्छ, बाढी पहिरोले जान्छ, बाघको एट्याकले, हामी कुनै अब गैडाले हान्यो, हात्तीको आतंकमा, कुनैमा पनि यति धेरै मानवको मृत्यु त हुँदैन होला तर सर्वदंशमा भइरहेछ। त्यस कारणले यसलाई नेग्लेक्टेड ट्रपिकल डिजिजमा पनि लिइन्छ कि उपेक्षित नै छ यो त्यो मानेमा, किन भन्दाखेरि गरिब गुरुवालाई हुन्छ र उहाँहरूको आवाज चाहिँ पुग्न पनि सकिरहेको हुँदैन,
3: सरकारले जसरी प्राथमिकताका साथ यो सर्पदंशको उपचारलाई राख्नु पर्ने थियो त्यति राखेन, जसको कारण चाहिँ 3,000 नेपाली हरेक वर्ष मरिरहेका छन्। सिधा शब्दमा भन्नुपर्दा
2: अब प्राथमिकतामा यसको हेर्नुहोस् है, फेरि यसको यसको डाइमेन्सन हेर्नु न, सोसियल डाइमेन्सन त्यति नै इम्पोर्टेन्ट छ कि ट्रिटमेन्ट मात्र होइन नि, सरकारले एन्टिसेप दिएर मात्र उपचार भएन नि त,
3: जनचेतनाको जस्तो केही समय अगाडि मात्रै हामी 9 समुदायमा पुग्यौं र छलफल गरेका छौं कि 9 समुदाय कस्तो समुदाय भन्दाखेरि एकदमै विकट गाउँ होइन, काठमाडौँ उपत्यका जुन चाहिँ केन्द्रीय राजधानी नेपालको भन्छौ, संघीय सरकार भएको जिल्लाकै वरिपरिको जिल्लामा हो, सिन्धुपाल्चोक अनि काठमाडौँमै भक्तपुरमै छलफल गर्दाखेरि सबैजनाले एकदमै धेरै विश्वास गर्ने भनेको धामीको, धामीले फुकेपछि निको हुन्छ, अस्पताल जानु पर्दैन भन्ने खालको कुरा गर्नुभएको छ, जहाँ चाहिँ पीएचडी गरेका डाक्टरहरू पनि त्यो छलफलमा सहभागी हुनुहुन्छ, शिक्षक सहभागी हुनुहुन्छ, जनस्वास्थ्य कर्मीहरू पनि सहभागी हुनुहुन्छ होइन, अनि कतिपयले चाहिँ झारमौरो त्यही अघि जडीबुटीको कुरा गर्यो त्यस्ता जडीबुटीहरू प्रयोग गर्दाखेरि पनि निको हुन्छ, र अर्को कुरा चाहिँ चुसेर चाहिँ विष निकालिएको छ र मान्छे बाँचेको मेरै आँखाले देखेको छु, कसरी विश्वास नगरौं भन्ने खालको पनि कुरा आइरहँदाखेरि चाहिँ जनचेतनाको चाहिँ यति धेरै आवश्यक रहेछ भन्ने कुरा मैले चाहिँ महसुस गरेँ। अब यहाँ तपाईँ त विज्ञानी हुनुहुन्छ
2: होइन, त्यसमा फेरि बिहेभियर भने एकदम गाह्रो कुरा हो कि, जस्ट है मानव तपाईँ बिरामी हुनुभयो होइन, तपाईँ बिरामी हुनुभयो, मलाई यो फेरि यो जुन चाहिँ विश्वासको खेती भनेर चाहिँ म मलाई एकदम टच हुने कुराहरू हो कि यिनीहरू चाहिँ, किन भन्दाखेरि कहिले काहीँ एउटा घटना छ होइन, घटनामा के भयो म यो योसँग रिलेटेड छैन तर विश्वाससँग रिलेटेड कुरा हो, हामीले के भन्थ्यो बच्चा एउटालाई, त्यो बच्चा अस्पताल जुन दिन जान्छ त्यो दिन त्यो बच्चाको मृत्यु हुन्छ भन्थ्यो कि,
3: सर्पले टोकेको
2: कुनै रोग रोग एउटा छ, रोग छ यो चाहिँ फुकेर निको हुने रोग हो, यो तपाईँ अस्पताल जानुभयो भने बच्चालाई लग्यो भने त्यो दिन त्यो बच्चाको मृत्यु हुन्छ भनिदिएपछि आमा बाउ अस्पताल झर्दै झरेन,
3: मृत्यु नै हुन्छ भनिसकेपछि
2: झर्दै झरेन, बच्चा झन्झन झन्झन बिरामी हुँदै गयो, अन्तिम अवस्थामा अस्पताल ल्याइपुर्यायो, छातीभरि पिप जमा थियो, फोक्सोमा पिप जमा थियो, तान्दाखेरि पिप देखियो होइन, अनि बच्चा त्यो दिन त्यसपछि त्यहाँ उपचार आयो, चेस्ट ट्युब राख्नुपर्ने, गाउँमा काम गर्दाखेरि चेस्ट ट्युब राख्नुपर्ने, तर त्यो चेस्ट ट्युब राख्नको लागि रिफर गरियो, रिफर गर्ने क्रममा बाटोमा बच्चाको मृत्यु भयो।
3: अब हामीले भन्ने कुरा त सत्य रहेछ भन्ने हो,
2: अब अब त्यो विश्वास के भयो त होइन, अब त्यो अन्धविश्वास भनेर यस्तो रहेछ कि, मैले आफूलाई आफूले फिल गरेको कुरा चाहिँ अन्धविश्वास चाहिँ यस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट लागेको कि होइन, अब त्यो अन्धविश्वास त झन् ठुलो विश्वासमा कन्भर्ट भयो नि त,
3: डेन्जर भयो
2: होइन, त्यसले गर्दाखेरि अब हामी त्यही कारणले एडभोकेसी गर्दाखेरि यति टर्निकुट नलगाउनु नमान्नु भनेको छ होइन, कस्तोसम्म देखियो भन्दाखेरि छातीमा टोक्दाखेरि घाँटीमासम्म टर्निकुट लगाएको इतिहासहरू छन्, घाँटीमा बाँधेको कि यहाँ छातीमा टोकेको छ भने विष फैलेला माथि नफैलिन नदिने, घाँटीमा अलिकति कसेको कि, घाँटीमा कस्यो भने अलिकति के रोकिन्छ कि, त्यो बेसरी कसा छैन तर हल्कासित भए पनि घाँटीमा कसेकोसम्म देखिया छ कि, टन्डीकोटको त्यति धेरै हामीसँग हामी टन्डीकोट भनेर त्यति धेरै हामी त्यसमा विश्वास हामीलाई विश्वास लाग्छ, त्यस्तै गरी म आफै अमेरिकन एम्बेसीमा पनि मैले यस्तो सानो सानो कार्यक्रमहरूमा ओरिएन्टेसन कार्यक्रमहरू मतलब यो वर्कसपहरूमा म इन्भल्भ छु कि, हुँदाखेरि त्यहाँका आर्मी अफिसियल्सहरूले अहिले पनि टन्डीकोट ब्यागमा बोकेर हिँडेको देखिन्छ कि होइन, अब त्यो भनेको चाहिँ हामीसँग चाहे त्यो अब त्यो चिर्न त्यो कुरामा बिहेभियर चेन्ज ल्याउने काम भनेको चाहिँ एकदम गाह्रो पाटो हो कि, त्यसले गर्दाखेरि पनि सरकारलाई मात्र दोष लाएर भएन कि, त्यो त्यो पाटोलाई चिर्न त गाह्रो काम छ नि त, त्यो आजको भोलि हुने होइन कि, त्यो बिस्तारै चेन्ज हुँदै जाने कुराहरू हो कि,
3: यो अन्धविश्वास चिर्नको लागि त विशेष क्याम्पेन चलाएर पनि अझ नपुग्ने जस्तो,
2: तपाईँ नै अन्धविश्वासी हुन सक्छ, म नै अन्धविश्वासी हुन सक्छु होइन, मैले उपचार
3: त्यस बेला चिर्ने के होला त ओखती,
2: अब हामीले सक्दो अलिकति मैले आफै पनि देखेको छु, हामी आफै पढाइ लेखेकाहरूमा पनि अब कहीँबाट केही ठिक भन्नु भने फुकेर ठिक हुन्छ कि भन्ने खालको अहिले पनि देखिन्छ नि, पीएचडी गरेका डाक्टर डाक्टरै किन नहोस्, पीएचडी गरेका इभन हेल्थ केयर वर्कर नै किन नहोस्, कहीँ ठिक भएन भने फुकेर ठिक हुन्छ कि अरू कुनै तरिकाबाट ठिक हुन्छ कि भनेर गइरहेछ नि।
3: यहाँनिर एउटा प्रश्न आएको छ, प्रशान्त न्यौपानेजीले पनि उहाँको ठाउँमा पनि झारफुक गर्ने चाहिँ परम्परा छ भनेर लेख्नु भएको छ, अर्को चाहिँ हरिदेव महतोले लेख्नु भएको छ, डाक्टर नै हो तर झारफुक भन्दा पनि खतरा बाँच्ला कि मर्ला भन्ने विश्वास हुँदैन किनभने एन्टिभेनप औषधि पाउने मुस्किल हुन्छ चार पाँचवटा स्वास्थ्य उपचार केन्द्रमा बिरामी लैजाँदा लैजाँदा बिरामीको ज्यानै बचाउन मुस्किल पर्यो भन्ने लेख्नु भएको छ
2: अब यस्तो छ सबभन्दा पहिले हामीलाई थाहा हुनुपर्यो कि सर्वदंश उपचार केन्द्रहरू चाहिँ यदि सर्वदंश प्रभावित क्षेत्रमा तपाईँ हुनुहुन्छ भने चाहिँ त्यहाँ चाहिँ तपाईँको सर्वदंश उपचार केन्द्र कहाँ कहाँ छन् त भन्ने कुरा थाहा हुनुपर्छ अनि त्यसपछि अर्को भनेको चाहिँ एकदम राम्रो रेफरल मेकानिजम चाहिन्छ क्या किन भन्दाखेरि तपाईँको एउटा सानो प्रयासले कुनै मान्छेको जीवन मतलब
3: बचाउन सकिन्छ
2: त्यस्तो अवस्थामा तपाईँले जस्तै मैले म सानो म सर्टेन जस्तै अब लास्ट टाइम कहिले दुई वर्ष तिन वर्ष अगाडि सिन्धुलीमा एक ठाउँमा घटना हुँदाखेरि पनि म त्यहाँ अध्ययन यो अनुसन्धान क्रममा म पुगेको थिएँ मैले चाहिँ के देखेँ भन्दाखेरि चाहिँ कम्युनिकेसन एकदम इम्पोर्टेन्ट देख्यो कि होइन अब बिरामी आत्या हुन्छ नि कहाँ जाने कता जाने तपाईँले भन्नुभयो भने उसले सुन्न सक्दैन कि तपाईँ पनि आत्तिएको बेलामा मैले के भन्दै भने तपाईँले बुझ्न सक्नुहुन्न कि अत्तालिन्छ एक ठाउँमा जानुपर्ने ठाउँमा अर्को ठाउँमा पुगिदिन्छ अनि त्यहाँबाट फेरि नहुने भएपछि फेरि आतेर अर्कै ठाउँमा पुग्छ त्यसले गर्दाखेरि नै उसको टाइम लस हुन्छ र प्रायः जस्तो यो भिक्टिमहरूको चाहिँ
3: कहाँ उपचार हुन्छ भन्ने कुरा पनि थाहा पाउन
2: जरुरी छ र पठाउँदाखेरि पनि नम्बर दिएर होस् कि त्यहाँ कोअर्डिनेट गरिदिएर होस् कि होइन सकिन्छ भने एउटा स्वास्थ्य कर्मी या कुनै अरू व्यक्तिलाई सँगै पठाइदिएर होस् कि जसले उहाँलाई सही ठाउँमा पुर्याउन सकोस् त्यो पाटो पनि इम्पोर्टेन्ट छ कि
3: यहाँ धेरैजनाले कमेन्ट गर्नुभएको छ ताप्लेजुङमा पनि अझै पनि झारफुकमा विश्वास गर्नेछन् त्यसै गरी दाङमा पनि झारफुकको चाहिँ विश्वास गर्नेछन् तर अहिले पछिल्लो समय चाहिँ डाक्टरसँग उपचार गराउन पनि थालेको छ भनेर यसकै परिवर्तनजीले लेख्नु भएको छ होइन यो विश्वास र अविश्वासको कुरामा अलिकति धेरै समस्या रहेछ सर्पदंशमा यो परम्परागत जुन उपचार पद्धतिको पनि कुरा जोड्दै गर्दाखेरि जडीबुटीको कुरा गर्दाखेरि चाहिँ त्यही झारमौरो अथवा अरू किसिमका त्यो चुस्ने खालका गतिविधिहरू पनि प्रभावकारी छैनन् भन्ने नै हो आँखै अगाडि निको भएको छ चुसेर निको भएको छ गोमनले टोकेको हो अनि
2: मैले केही नगरेको निको पारिदिएको छु कि
3: लक्षणै देखा परेन
2: गोमनी बोकेर आएको छ बोतलमा बोकेर आएको छ बुवा जाडले फिट्टु हुनुहुन्छ दाँत भाँचेर ल्याउनु भएको छ गोमनको बट्टामा लिएर आउनु भएको छ यसले मलाई डस्याउ डाक साप देखाउनु भएको छ
3: टोकेको मार्क पनि छ चिन्ह
2: मार्क पनि छ हामीले हेरेको पेसेन्टमा राखेका हुन्छौँ तर यस्तो स्वेलिङ चाहिँ थिएन मार्क चाहिँ थियो तर अब बुवालाई के पनि भएन हामीले के पनि उपचारै नगरौँ ठिक पार्यौँ
3: भनेपछि शरीरमा विष नफैलिन्जेलसम्म जोखिम हुँदैन त्यो त जसले पनि बचाउन सक्ने भए कुरो यति हो बुझ्नु पर्ने हजुर अर्को पनि कमेन्ट छ सचिनजीले लेख्नु भएको छ ओरेन्ज कोलारेट किलब्याक कतिको विशाल सर्प होला
2: ओरेन्ज किल त्यो कोलारेट किलब्याक छ नि नै हो कि भनेर चिन्न चाहिँ गाह्रो हुनसक्छ कहिलेकाहीँ यो अविशालु भने तापनि यस्तै खालका विशालु सर्पहरू पनि पाइन्छन् त्यसले गर्दाखेरि सर्प मैले चिन्न पनि मलाई पनि चिन्न गाह्रो छ कि म सर्वदंश उपचार रोग विशेषज्ञ हो म सर्वदंश उपचार भएर आएछ सर्वदंश भइसकेपछि यसको उपचार गर्न जान्छु होइन यसको बारेमा त हर्पेटोलोजिस्ट भन्ने हर्पेटोलोजी भन्ने छुट्टै विधानै छ जसको अध्ययन गर्नुपर्ने हुन्छ उहाँहरूको त्यो मैले नि अलिअलि यसमा काम गर्ने भएको कारणले चिन्छु मैले सबै सर्प चिन्छु भन्ने म भन्न सक्दिनँ
3: गाह्रो
2: हुन्छ नेपालमा पाइन्छ यो सर्प कुन सर्प यो किलब्याकै एक प्रजाति हो अलिकति सुन्तला रङको टाउको भएको हुन्छ विषालु हुँदैन भन्छ भन्ने नन भेनमसमा भनिन्छ भन्न चाहिँ तर यस्तै खालको अरू विषालु हुन सक्छ
3: अर्को कमेन्ट चाहिँ राजु लोहारजीको छ उहाँले सर्पले टोकेपछि हामीलाई विष किन लाग्छ के कारणले लाग्छ त्यस्तो के हुन्छ सर्पमा अनि उपचार गर्न 20 लाख लाग्छ भनेर सोध्नु भएको छ उहाँले
2: 20 लाख लाग्छ भनेको
3: 20 लाख रुपियाँ
2: यस्तो छ मैले भने त्यो मैले सुरु नै अघि एउटा भनेको थिएँ नि अब सर्वदंशको उपचार सबै सर्वदंश उपचार केन्द्रमा तपाईँको फ्री अफ कस्ट हुन्छ होइन यसमा कुनै किसिमको शुल्क लाग्दैन
3: निजीमा गयो भने खर्च लाग्ने भयो
2: अरू सर्टेन टेस्टहरू गराउँदाखेरि खर्च लाग्ने भयो तर जुन हामीले दिने प्रतिविध छ त्यो चाहिँ नेपाल गभर्मेन्टले फ्रीमा सप्लाई गर्छ
3: निजीमा गए पनि त्यो फ्री अफ कस्ट नै हुन्छ निशुल्क नै हुन्छ
2: निजीले फेरि उपचार गर्ने सर्वदंशको उपचार गर्नलाई सबैले पाउँदैन डेडिकेटेड साइट्सहरू छन् नेपाल सरकारले डेडिकेटेड साइट्सहरू बनाएको छ सर्वदंश उपचार केन्द्र भनेर लिस्टिङ गरिएको छ उनीहरूले मात्र पाउँछन् एकाध केसेसहरू छन् होला जहाँ चाहिँ अपरेसन न्युरो हस्पिटलबाट कहिलेकाहीँ मलाई पनि भनेको छ मलाई शङ्का लागिरहेछ एन्टिस्थिङ एकदम चाहिन सक्छ यसमा केही सहजीकरण गर्न सकिन्छ कि भनेर कसैले रिक्वेस्ट गर्थ्यो अब डाक्टर साहबहरूले गर्नुभयो या कसैले अब जस्तै कृष्ण दाईले लास्ट टाइम हेर्नुभएको थियो हेरेर स्नेक बाइट भाइ भन्ने भन्नुभएपछि चाहिँ त्यस्तो केसेसमा हामीले अलिअलि हेल्प गर्यौँ होला तर सर्वदंशको उपचार भनेको डेडिकेटेड साइटमा मात्र हुन्छ।
3: विष किन लाग्छ भनेर सोध्नु भएको छ, उहाँको प्रश्न छ।
2: विष लाग्ने भनेको त अब सर्पले विष सर्पसँग विष र अब त्यो विष भएको सर्पले डसिसकेर डसेर विष छोडिपछि त विष लाग्ने भइहाल्यो नि,
3: शरीरमा प्रवेश गरेपछि लाग्ने भयो। अर्को छ, सर्प समात्ने विज्ञ दक्षता भएको मानवीय स्रोत विस्तार गर्न के गर्नु पर्ला भन्नुभएको छ। यो पछिल्लो समय सामाजिक सञ्जालमा कति धेरै आइरहेको छ, यहाँले पनि देख्नु भएको होला।
2: यस्तो पनि छ, अब सबै सबै जति सर्प उद्धारकर्ता भनेर छन् अब सबै ट्रेन छैनन् है, सबभन्दा पहिले सबै ट्रेन भएका पनि छैनन्। कति चाहिँ त्यो सोसियल मिडियामा अलिकति भ्युज लाइक्स बढ्छ भन्ने हिसाबले कतिका हामी देखिरहेका छौँ कि बिना प्रोटेक्टिभ गियर्स होइन, बिना प्रोटेक्टिभ ग्लोभ्स, बिना प्रोटेक्टिभ त्यो सर्पलाई स्टिक्सहरू हुन्छ होइन, सर्पलाई त्यो उद्धार गर्नलाई युज गरिने स्टिक्सहरू हुन्छ, ब्याग्सहरू हुन्छ, तिनीहरू प्रयोगै नगरिकन बेर ह्यान्डले सर्प खेलाउने चलाउने गरेको पनि देखिएको छ। त्यो चाहिँ अब अलिकति यस्तो कुराहरूलाई पनि दुरुत्साहित चाहिँ गर्नुपर्छ।
3: उहाँले चाहिँ अब यो विस्तार अझ बढाउन दक्षता दक्ष व्यक्ति बढाउन चाहिँ के गर्नु पर्ला भन्नुभएको छ।
2: त्यसको लागि त ट्रेनिङ्सहरू राख्नु पर्यो, वर्कसप्सहरू राख्नु पर्यो होइन, जो इन्ट्रेस्टेड छन्। खर्चिलो पनि छ त्यो स्टिक एउटैकै, त्यो राम्रो स्टिक्सहरूको त एकदम महँगो हुन्छ, 50-60 हजारै पर्न सक्छ।
3: अर्को प्रश्न नारायण बुढाको छ, पहाड़को दुर्गम ठाउँमा घाँस दाउरा गर्ने बेलामा एक्लै भएको बेला सर्पले टोकेमा त्यो सर्प विषालु हो या अविषालु हो भनेर कसरी थाहा पाउने र प्राथमिक उपचार गर्न के गर्न सकिन्छ भनेर सोध्नु भएको छ। यदि तपाईँ भर्खरै जोडिनु भएको हो भनेदेखि चाहिँ यो प्रश्नको उत्तर एकदमै महत्वपूर्ण छ, तर हामीले अघिदेखि नै पटक पटक यो विषयमा चाहिँ कुराकानी गरिरहेका छौँ।
2: विषालु अविषालु लक्षणकै आधारमा लक्षण देखियो, लक्षण कस्तो खालको लक्षण देख्यो, स्नायुले असर गरिरहेको छ कि रगत पातल भएको छ भनेर हामी हेर्छौँ होइन। लक्षण देख्यो भने चाहिँ तपाईँको स्नायुले असर गर्ने लक्षण देख्यो, त्यो सँगसँगै तपाईँको वकवक उल्टीदेखि लिएर तपाईँको लोकल स्वेलिङ्सहरू देखियो भने चाहिँ हामी विषालु रूपमा लिन्छौँ, त्यो कोब्रा हो करेटो अब सुरुमा नै हामीले कुरा हालिसकेका छौँ। भन्नुपर्दाखेरि लक्षणकै आधारमा
3: लक्षण चाहिँ ढिलो चाँडो देखिने पनि हुन्छ,
2: अब हुन्छ कहाँ टोकेको छ, कति विष छोडेको छ र त्यो विष कति तीव्र गतिमा शरीरमा फैलेको छ त्यसले पनि फरक पार्छ।
3: एकदमै धेरै विष धेरै झारेको छ, विषालु छ सर्पले टोकेको मान्छेको समय चाहिँ कति हुन्छ एक्ज्याक्टली भन्नु पर्दा?
2: एक्ज्याक्ट भन्नै नसकिने भरै मैले त्यो तपाईँलाई
3: एक दिनको समय भन्नु
2: यति भनेर म्याथमेटिक्स हुँदैन कि त्यसमा,
3: अब कसैलाई छिटो असर देखा पर्न सक्ने, कसैलाई कम देखा पर्ने पनि हुनसक्छ,
2: त्यो पनि देखा पर्ने हुनसक्छ। र अर्को भनेको विष पनि कति छोड्यो भन्ने कुरा, भर्खर कसैलाई काहीँ डसेको छ, उसले भर्खर एउटा मुसा मारेको छ, विष त्यहाँ अलिकति गइसकेको छ, 60-70% विष त्यहाँ उसले युज गरिसकेको छ, अब 20-30% तपाईँको शरीरमा प्रवेश भएको छ भने चाहिँ विष फैलिने टाइम लाग्न सक्छ।
3: अर्को प्रश्न चाहिँ सञ्जीव देवकोटाको रहेको छ, हस्पिटल जाँदा सर्प चिनेर आइज भन्छ, सर्प कहाँ पुग्छ, कसरी सर्प लगेर हस्पिटल पुग्नु, मान्छेलाई जति छिटो हस्पिटल पुग्यो त्यति नै बचाउन सकिन्छ भन्ने हुन्छ, अनि नेपालको हस्पिटलमा चाहिँ स्नेक एन्टी भेनम मेडिसिन पनि पाउन गाह्रो हुन्छ, किन होला भनेर सोध्नु भएको छ। अनि नेपालमा सर्पको टोकाईबाट धेरै मान्छेको ज्यान जाँदा पनि नेपाल गभर्मेन्टले किन मेडिसिन पुर्याउन सकेको छैन हस्पिटलमा
2: उपचार केन्द्रहरू छन् होइन, त्यहाँ चाहिँ एन्टिस्टिङ भेनमको इस्यु छैन खासै,
3: अहिले त बजारमा अभाव छ भन्ने नै आइरहेको छ, फेरि पछिल्लो समय
2: अहिलेसम्म त पुर्याउन सके जस्तो लाग्छ मलाई। सर्वदंश उपचार डेडिकेटेड स्नेक बाइट ट्रिटमेन्ट सेन्टर्सहरूमा जहाँ चाहिँ सर्वदंश उपचार केन्द्र भनेर खोलिएको छ त्यहाँ चाहिँ पुर्याउन पुऱ्याएको छन् नै जस्तो लाग्छ। अब त्यसमा तर मैले फेरि पनि भने सबै सर्वदंश तपाईँको मैले भने यो सर्पसँगमा दिने प्रतिविषले चाहिँ सबै सर्पको उपचार गर्न सक्दैन, यसले गर्ने भनेको हाम्रोमा विशेष गरी कोब्रा र करेटकै उपचार हो र कहिलेकाहीँ एकाध किसहरू चाहिँ बाघे सर्प या रसल भाइपरको किसहरूलाई बचाउने हो।
3: अर्को चाहिँ डाक्टरहरूले सर्प बोकेर आइज सर्प चिनेर आइज भन्नुहुन्छ अरे नि त,
2: होइन त्यो तपाईँहरूले सर्प देख्नु भएको छ भने चाहिँ देख्नु भएको छ कस्तो छ भने हामी त्यो बारेमा चाहिँ हिस्ट्री लिन्छौँ होइन, र कहिलेकाहीँ फोटोग्राफ्सहरू छ होइन, भिडियोग्राफ छ भने चाहिँ त्यो भिडियोहरू केही छ खिचेको छ भने त्यसले पनि हामीलाई अब कुनै सर्प हो भनेर चिन्नमा अलिकति हेल्प गर्छ भने
3: उपचारमै छिटो बनाउँछ, सहज बनाउँछ,
2: सहज बनाउँछ भन्दा नि कि हामी प्रिपेयर हुन सक्छौँ होइन। कोब्रा देख्यो, कोब्रा हिँडेको देख्यो नि यसलाई चाहिँ लक्षण आउन सक्छ है भनेर राख्न सक्यो या त्यहाँ यदि भेन्टिलेटरको सपोर्ट छैन या तपाईँको यो एन्टिसिङ भेनमको सुविधा छैन भने चाहिँ भएको ठाउँमा पठाउन सक्यो मोनिटरिङको लागि
3: त्यो भएको भएन चाहिँ
2: तर हामी सर्पै लिएर आइज भने कहाँबाट लिएर आउन सक्छ सर्प टोकेर सर्पै टोकी होइन पनि थाहा हुन्न धेरै जस्तो केसेसमा होइन सर्पै टोके पनि कस्तो किसिमको सर्प उनीहरूले डिफाइन गर्न सक्दैन
3: अर्को विल्सन लिम्बुजीको कमेन्ट छ उहाँले कुन बेला र कस्तो अवस्थामा सर्पले टोक्छ यसबाट बस्ने उपाय सोध्नु भएको छ कुन बेला र कस्तो अवस्थामा टोक्छ भन्ने
2: विषयमा विशेष गरी राति सुतेको अवस्थामा टोक्छ बस्ने तरिका झुल राम्ररी झुल लगाउने झुलले टाइटली तपाईँको दस्ता तल राख्ने सक्दो भुइँमा नसुत्ने त्यस्तै गरी तपाईँको कोब्राले टस्ने भनेको चाहिँ बिहान र साँझको समयमा विशेष गरी हो त्यो बेलामा चाहिँ बस्नको लागि चाहिँ बुटहरूको प्रयोग गर्ने लट्ठीले भुइँमा हिर्काउँदै ठोक्दै हिँड्ने त्यस्तो टर्च लाइटहरू प्रयोग गर्ने चर्पिनादाखेरि पनि युज गर्ने र त्यो सँगसँगै घर वरिपरि पालहरू छ भने टाल्ने अनि कुनै पनि चारहरू छ भने त्यसलाई सफा गर्ने दाउराको लगहरूको पाइल्सहरू छ भने चाहिँ त्यहाँ दाउराको भारी छ भने चाहिँ दाउराको भारी चाहिँ वासस्थानभन्दा अलिकति टाढा राख्ने व्यवस्था गर्ने
3: हामी लगभग कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ अन्त्यमा रेशम थापा मगरले एउटा जिज्ञासा राख्नु भएको छ मलाई यो जिज्ञासा पढ्नलाई अलिकति अनौठो पनि लागिरहेछ उहाँको जिज्ञासा चाहिँ सर्प बचाउने होइन मार्नुपर्छ धेरै पाल्यो भने मान्छे के नाश गर्छ भन्नुभएको छ अब यसमा के भन्ने
2: होइन यो त हाम्रो हामी हाम्रो इको सिस्टम छ होइन इको सिस्टममा चाहिँ अब हामीलाई त लाग्छ नि त त्यसो भए त जति बाघ छ बाघ जति सर बाघ मारिदिउँ होइन जति मुसाले दुःख दियो मुसा मारिदिउँ होइन त्यसले चाहिँ के गर्छ भन्दाखेरि अल्टिमेट जति अब रेबिज छ होइन रेबिजको कुरामा जति कुकुर छ सबै कुकुर मार्थ्यौँ त्यसरी कहिले पनि कन्ट्रोल हुँदैन त्यसले इको सिस्टम बिगार्छ
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: मारे म त सुन्ताली र मेरो बिहे हुँदै छ यसो फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
4: सानो कुनामा पनि के को फेर गरेको ढुमस
1: खर्काजी पनि के कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
4: बुझ्न डिजिटल छनै छ नि झिगे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
5: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याज मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ सम्पर्क नम्बर 98560 46 466
6: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ
7: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
7: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
6: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लम्सुङ प्रोप्राइटर सृजना श्रेष्ठ
6: सम्पर्क नम्बर 98462 18202 र 98403 19799
7: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लम्सुङ
6: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
8: बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
9: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
8: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
9: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउ न
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
11: हजुर हामी कहाँ शिरफुल शिरबन्दी

0: यो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165205206066162 र 06651381। दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ।

0: चौतारी खबरका प्रायोजक उच्च गुणस्तरीय घर गहनाको लागि न्यू गणपति ज्वेलरी सुन चाँदी पसल बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ प्रोपाइटर गणेश बहादुर विश्वकर्मा।
1: नमस्कार, रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। शनिबारदेखि मर्स्याङदी आठस्थित हामखोला झरनामा हुने छैठौं हामखोला झरना महोत्सवको सम्पूर्ण तयारी पूरा, पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा। लमजुङको सुन्दर बजार सिउडीबार सड़क खण्ड स्थानीयद्वारा अवरूद्ध, सड़क मरमत कार्य तत्काल शुरू गर्न माग। कुलासुथर गाउँपालिकाले ठोटे पर्वको अवसरमा आगामी मंगलबार सार्वजनिक विदा दिने, अत्यावश्यक बाहेकका कार्यालयहरू बन्द रहने। बेसी शहरमा 3 महिनाभित्र नयाँ ल्याण्डफिल साइटको व्यवस्थापन गरिने, तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राभेलको माटोको तह हाल्ने निर्णय। र प्रधानमन्त्री कार्यालयबाट 3 महिनामा भएका प्रगति विवरण सार्वजनिक, सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख।
2: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
3: सानो कुनामा पनि के को फिर गरेको ढुमस,
2: घरका जी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
3: बुझ्न डिजिटल छँदै छ नि, झिजे खोला होला कि कपलेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
4: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याच, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560-46466।
5: नोट, सेराचोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घर

0: सरेको जानकारी गराउँदछौ।
1: समाचार अब विस्तारमा। लमजुङको मोर्च्याङदी गाउँपालिका 8 भूलभुले स्थित हामखोला झरनामा हुने छैठौं हामखोला झरना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। मोर्च्याङदी गाउँपालिकाको प्रवर्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भोलिदेखि श्रावण 24 गतेसम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको हो। महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उद्घाटन गर्नुहुनेछ। महोत्सव शनिबार बिहान 11 बजेदेखि शुरू भई साँझ 6 बजेसम्म सञ्चालन हुने जनाइएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवमा श्रावण 24 गति आइतबार लोकप्रिय लोकदोहोरी गायक राजु परियार र शिला आलेको बेजोड सांगीतिक प्रस्तुति रहनेछ। परियार र आलेसँगै महोत्सवमा लमजुङ लोकतारा 2082 रंजीत गुरूङ प्रीतम गुरूङको प्रस्तुति रहनेछ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण हामखोला झरनाको पर्यटन प्रवर्धनसँगै झरनाको मनमोहक दृश्यको आनन्द लिन महोत्सव उपयोगी हुने मर्च्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको अपेक्षा छ। महोत्सवले हामखोला झरनासँगै मर्च्याङदी गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उहाँको दावी छ।
2: यो झरनाको चाहिँ छैठौं महोत्सवसम्म आइपुग्दाखेरि यसलाई एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न हामी सफल भएका छौं। यो सँगसँगै मर्च्याङदी गाउँपालिका थुप्रै झरनाहरूको पालिकाको रूपमा हामी लिन सक्छौं। माथि अक्टोपस झरना, बुङ झरना, साङ्गे झरना, त्यस्तै गरेर यता पेम्रो झरना वडा नम्बर 2 थुप्रै सुन्दर झरनाहरू छ र हामी मर्च्याङदी गाउँपालिकालाई झरनाहरूको पालिकाको रूपमा पनि चिन्न सक्छौं। सँगसँगै हामीसँग तातपनी कुण्ड, हरसिंह डाँडा, बारा पोखरी लगायत यता माथि तङ्गियो पोखरी लगायतका चाहिँ थुप्रै रमणीय स्थानहरू छ। थुप्रै होमस्टे गाउँहरू हामी स्थापित गर्न खोजिरहेका छौँ र यो सबै पर्यटनको सम्भावना बोकेको यो चाहिँ स्थानहरूलाई स्थापित गरेर यसलाई चाहिँ दुनियाँको बीचमा चिनाएर मर्च्याङदी गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न गाउँपालिका खोजिरहेको छ र यतिखेरसम्म आइपुग्दाखेरि धेरै पर्यटकीय स्थलहरू चाहिँ स्थापित छ र थुप्रै पर्यटकहरूको चाहिँ आकर्षणको केन्द्र बन्न सफल भएको छ र यो महोत्सवले पनि यो झरना सँगसँगै यो मर्च्याङदीका थुप्रै स्थानहरूलाई चाहिँ एउटा पर्यटकीय गन्तव्य रूपमा स्थापित गर्न यो महोत्सवमा आउने थुप्रै चाहिँ सहभागी हुने व्यक्तिहरूले चाहिँ अरू थप प्रचार प्रसार गर्नेछ अनि मर्च्याङदीको पर्यटनलाई अझै उजागर गर्न सक्नेछ भन्ने हामीले चाहिँ यो आयोजनाबाट चाहिँ अपेक्षा लिएका छौँ।
1: महोत्सवमा सहभागी भई स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा साथ दिन आयोजकले आग्रह गरेको छ। यसअघि पनि श्रावण महिनामा यो महोत्सव हुँदै आएको थियो। अन्नपूर्ण चक्रे पदमार्गमा पर्ने हामखोला झरनामा पछिल्लो समय पर्यटकको आकर्षण बढ़ेको छ। अघि पछि भन्दा शनिबार र आइतबार विदाको दिन झरनामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। छैठौं हामखोला झरना महोत्सव हुन लाग्दा यस झरनाको थप पर्यटन प्रवर्धन हुने आयोजकको अपेक्षा छ। लमजुङको सदरमुकाम बेसी शहरबाट 8 किलोमिटरको दूरीमा रहेको उक्त झरनामा बढ़ी पर्यटक बेसी शहरबाट नै पुग्ने गरेका छन्। सड़क मर्मतको माग गर्दै लमजुङको सुन्दर बजार सिउडी बार सड़क खण्ड स्थानीयले अवरोध गरेका छन्। सुन्दर बजार नगरपालिका 6 बरेटार स्थित शिवालय मन्दिर नजिक शुक्रबार बिहान स्थानीयवासीले सड़कमा बाँस र ढुंगा मुढा राखेर सवारी आवागमन रोकेका हुन्। स्थानीयका अनुसार उक्त सड़क लामो समयदेखि जीर्ण र जोखिमपूर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायले आवश्यक मर्मत सम्भार नगरेपछि बाध्य भएर सड़क अवरोध गर्नु परेको हो। वर्षायामसँगै सड़क खिलाम्मे हुनुका साथै खाल्डाखुल्डी बढ़ेकोले आउट जाउट गर्न अत्यन्तै कठिन भएको उनीहरूको भनाइ छ। सड़कको दयनीय अवस्थाका कारण विद्यालय जाने विद्यार्थी, बिरामी, कृषक तथा दैनिक रूपमा आउट जाउट गर्ने सर्वसाधारणले ठूलो शास्ति भोग्नु परेको स्थानीयले बताएका छन्। पटक पटक ओडा कार्यालय, नगरपालिका तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै प्रभावकारी पहल नभएको आरोप उनीहरूको छ। ओडा कार्यालयको सड़क मरमत गर्ने आश्वासनपछि सड़क सुचारू भएको थियो। स्थानीयले तत्काल सड़क मरमत कार्य शुरू गरी सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न माग गरेका छन्। माग सम्बोधन नभई आन्दोलनका कार्यक्रमलाई तीव्रता दिने चेतावनी समेत उनीहरूले दिएका छन्। सड़क अवरूद्ध भएपछि उक्त सड़क खण्ड भएर सञ्चालन हुने सवारी साधन केही बेर प्रभावित भएको थियो। लमजुङको खोलासोथार गाउँपालिकाले ठोटे पर्वको अवसरमा आगामी मंगलबार सार्वजनिक विदा दिने भएको छ। गण्डकी प्रदेशभित्रका गुरूङ समुदायले प्रत्येक वर्ष श्रावण र चैत्र महिनाको अन्तिम मंगलबार मनाउने सांस्कृतिक पर्व ठोटेको अवसरमा यही साउन 26 गते मंगलबार गाउँपालिकाले सार्वजनिक विदा दिने भएको हो। खोलासोथार गाउँ कार्यपालिकाको गत असार 31 गते बसेको बैठकको निर्णय अनुसार विदा दिइने निर्णय भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सुमन पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ। उक्त दिन कोलासथार गाउँपालिका तथा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका कार्यालयहरू विद्यालय र संघ संस्थाहरू बन्द रहनेछन्। गाउँपालिकाले गुरूङ समुदायको सांस्कृतिक पर्व ठोटेको अवसरमा देश विदेशमा रहनुहुने गाउँपालिकाका नागरिकहरूमा सुख शान्ति तथा समृद्धिको शुभकामना समेत व्यक्त गरेको छ। श्रावण र चैत्र महिनाको अन्तिम मंगलबार गुरूङ समुदायले आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ठोटे हर्ष उल्लासपूर्वक मनाउने गर्दछन्। गुरूङ भाषामा ठोको अर्थ तमो राज्य वा गाउँ बस्ती हुन्छ भने टेको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ। तमु समुदायले परपूर्व कालदेखि समाजमा रहेको भूतप्रेतलाई धपाई टो अर्थात राज्यको सुरक्षा गर्ने पर्वका रूपमा हरेक वर्ष साउन र चैत्र महिनाको अन्तिम मंगलबार टोटे पर्व मनाउँदै आएको छ। टोटे पर्व लमजुङ सहित कास्की पर्वत तनहु स्याङ्जा लगायतका गण्डक क्षेत्रका गुरूङ गाउँ सहित देशभर छरिएर रहेका गुरूङहरूले मनाउने गर्दछन्। टोटे पर्वमा गुरूङ समुदायका मानिसहरूले विभिन्न हात हतियार बाजा गाजा डम्फा झ्याली चोपडी सुलासी चिम्टा लगायतका सामग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेको भूतप्रेतलाई धपाउने गर्दछन्। विगतमा समाजमा रहेको भूतप्रेत भगाउन मनाउँदै आइएको यो पर्व विस्तारै समाजमा रहेको भ्रष्टाचार कुरीति विसंगति र अन्याय विरूद्ध आवाज उठाउने जनचेतनामूलक पर्वका रूपमा समेत मनाइँदै आएको छ। रेडियो चौतारी 91.4 मेगा हर्च, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: सुनिता आ गर त
6: भोके, मेरो दास सबै किराले खाएको छ।
5: गर न के, आ गर, म हेर्छु।
6: आ
5: छि, कस्तो गनाको, दाँत माझ्दैन हो?
6: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
5: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुसनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको 7 दिन दाँतको सेवा उपलब्ध छ।
7: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
8: भूकुशैलिक डेन्टल होम प्राली बेसीथर नगरपालिका 8 सेरा ओरालो लमजुङ।
9: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
10: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
11: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
12: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
13: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
12: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सुर स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
14: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
15: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको बेसी सहर नगरपालिकाले वडा नम्बर 8 मर्स्याङदी नदी किनारमा रहेको ल्याण्डफिल साइटको विकल्प 3 महिनाभित्र खोज्ने निर्णय गरेको छ। स्थानीय बासिन्दाको विरोध, संघर्ष समितिको आन्दोलन साथै मर्स्याङदी नदी धार्मिक स्थल, पर्यटन क्षेत्र र स्थानीयको स्वास्थ्यमा परेको प्रतिकूल असरलाई मध्यनजर गर्दै नगरपालिकाले नयाँ फोहोर मैला प्रशोधन केन्द्र निर्माणका लागि उपयुक्त जग्गा पहिचान गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो। बिहिबार नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको नगरपालिका र स्थानीय बासिन्दा बीचको छलफलले फोहोर व्यवस्थापनका लागि 5 बुँदे निर्णय गरेको छ। छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल, नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, उडा अध्यक्षहरू, स्थानीय बासिन्दा सहितको उपस्थिति थियो। बैठकले हाल सञ्चालनमा रहेको उडा नम्बर 8 ल्याण्डफिल साइट दुर्गन्धित बनेकोले तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राफेल माटोको तह हाल्ने निर्णय गरेको छ। अहिले मलमूत्र तथा ढल व्यवस्थापन भइरहेको स्थानलाई समेत व्यवस्थित गर्ने सहमति भएको छ। फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि नगरपालिकालाई सुझाव दिन 8 सदस्यीय समिति गठन गरिएको छ। उडा नम्बर 3 उडा अध्यक्ष चित्रबहादुर दनाईको संयोजकत्वमा गठन गरिएको समितिमा उडा नम्बर 8 की अध्यक्ष पवित्र थापा राणा, उडा नम्बर 6 का अध्यक्ष प्रकाश थापा, उडा नम्बर 9 का अध्यक्ष खुशी जंग गुरूङ, स्थानीय भाषी मिलन शर्मा, दनाई शरद बराल मीना खड्काका साथै नगरपालिकाका जनस्वास्थ्य अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज सिंह बोहरा सदस्य सचिव छन्। समितिले दीर्घकालीन समाधानका उपाय र राय सहित प्रतिवेदन बुझाउने र नगरपालिकाले आवश्यक स्रोत साधन उपलब्ध गराएर त्यसको कार्यान्वयन गर्ने निर्णय पनि गरिएको नगरपालिकाका सूचना अधिकारी दिपेश अधिकारीले जानकारी दिनुभयो। बैठकले उडा नम्बर 8 रहेको कर्पूरेश्वर महादेव मन्दिरको नाममा रहेको जग्गाको यकिन गरी आवश्यक व्यवस्थापन गर्ने, मर्स्याङदी नदी किनारका घाट व्यवस्थित बनाउने, सार्वजनिक शौचालय, सड़क तथा शवयात्राका लागि विश्राम स्थल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ। विगत केही समय यता उडा नम्बर 8 स्थित ल्याण्डफिल साइटको विरोध गर्दै स्थानीयले आन्दोलन गरिरहेका थिए। त्यसपछि नगरपालिकाले स्थानीयसँग प्रत्यक्ष छलफल गरी तत्काल र दीर्घकालीन दुवै उपाय समेटिएको निर्णय सार्वजनिक गरेको हो। लमजुङको दोर्दी गाउँपालिकाले सञ्चालन गरेको सफा दोर्दी अभियानलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक देखिएका छन्। गाउँपालिकाको अगुवाईमा शान्ति मिलन युवा क्लब र नेपालय संस्थाको समन्वयमा लमजुङमा क्रियाशील विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा बेसी शहरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अभियानमा सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको हो। कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराइने सहयोगलाई फोहोर मैला व्यवस्थापन, प्लास्टिक पुनर्प्रयोग, कम्पोस्ट मल उत्पादन तथा सिसाजन्य फोहोर व्यवस्थापन जस्ता वातावरण मैत्री कार्यक्रममा परिचालन गर्ने विषयमा छलफल भएको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। उहाँका अनुसार अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, बैंक तथा वित्तीय संस्था र समुदाय बीचको सहकार्यलाई निरन्तरता दिइनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले पनि स्वच्छ, सफा र वातावरण मैत्री दोर्दी निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक सहयोग गर्न आफूहरू सकारात्मक रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आर्थिक वर्ष 2082-83 तीन महिनामा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। गएको वैशाखदेखि असारसम्मको कार्य प्रगति विवरण सार्वजनिक भएको हो। सूचनाको हक सम्बन्धी ऐन अनुसार स्रोत प्रकाशन भएको यो प्रतिवेदनमा सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख छ। गएको चैत्र 13 गते बालेन्द्र शाह बालेन प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। कार्यालयले नवयुवा आन्दोलनपछिको अवस्थालाई ध्यान दिँदै सेवा प्रवाह र विकास निर्माण प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन समेत दिएको छ। अनियमितता र ढिलासुस्ती हटाएर भ्रष्टाचार नियन्त्रण गर्न कार्यालय प्रमुखहरूलाई थप जवाफदेही बनाइएको प्रतिवेदनमा उल्लेख छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। शनिबारदेखि मर्स्याङदी 8 स्थित हामखोला झरनामा हुने छैठौं हामखोला झरना महोत्सवको सम्पूर्ण तयारी पूरा, पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा। लमजुङको सुन्दर बजार सिउडीबार सड़क खण्ड स्थानीयद्वारा अवरोध, सड़क मरम्मत कार्य तत्काल शुरू गर्न माग। खुला सुथार गाउँपालिकाले छोटे पर्वको अवसरमा आगामी मंगलबार सार्वजनिक विदा दिने, अत्यावश्यक बाहेकका कार्यालयहरू बन्द रहने। बेची शहरमा तीन महिनाभित्र नयाँ ल्याण्डफिल साइटको व्यवस्थापन गरिने, तत्कालका लागि फोहोरमाथि नियमित रूपमा ग्राभेल माटोको तह हाल्ने निर्णय। र प्रधानमन्त्री कार्यालयबाट तीन महिनामा भएका प्रगति विवरण सार्वजनिक, सुशासन प्रवर्धन, विकास निर्माण र जनगुनासो सम्बोधनमा महत्वपूर्ण काम भएको उल्लेख। अवस्था यिनै प्रसंगसँगै साँझ 6:30 चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी प्रमोद अधिकारीलाई धन्यवाद दिँदै समाचार कक्षबाट म आशा मगर पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्रो एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बेलुकीको 7 बज्यो।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
3: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसडीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गदी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
3: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अब बेसी सहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
1: जापान ट्राई होइन स्योर गरौं।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमजुङ एजुकेशन सेन्टर बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ सम्पर्क नम्बर 066-590-2900 मोबाइल नम्बर 98-560-602-900।
4: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कस्तो छेकेको छ र हँ?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
4: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
0: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
1: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
0: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक रसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका 8 झिङ्गेखोला लमजुङ सम्पर्क फोन नम्बर 98

0: 62 73 829 र 98 17 15 40 38.
1: भाउजू अनुहार त मलिन देख्छु नि, के भयो हजुरलाई?
2: हजुर बाबु, छोरालाई अनन्ती ज्वरो आएको छ, फेरि रातभरि खोकेर सुत्न पनि सकेको छैन, के गर्ने होला बाबु?
1: नआत्तिनुहोस् भाउजू, मेरो नानी पनि रुघा खोकी र ज्वरोले ग्रस्त भएकी थिए, आज उसलाई त ज्यानभरि रातारात बिबिर उठेर हैरान. अनि हाम्रै बेसीसर नगरपालिका आठ प्रशासन चोक जिल्ला हुलाक कार्यालय अगाडि छ नि सोयल मेडिसिन, हो त्यही लगेर औषधि र भिटामिन खुवाए, नानी त निको भइहाले.
2: हो र बाबु, म पनि मेरो छोरालाई लिएर त्यही जानु पर्यो, नभए औषधि किनेर ल्याउँछु.
3: विगत 15 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित सोयल मेडिसिन्समा 24 घण्टा आकस्मिक सेवा, स्वास्थ्य समस्याका लागि अनुभवी फार्मेसिस्टद्वारा परामर्श सेवा, सबै खाले औषधि बिक्री वितरण, घाउ सफा गर्ने, सिलाई तथा टाका लगाउने, बाफ लगाउने, छाला तथा अन्य रोगको उपचार गरिन्छ. औषधिमा विशेष छुटको व्यवस्था छ. महिलाका लागि महिलाद्वारा नै परामर्श सेवा दिइन्छ. सुगर, प्रेसर, युरिक एसिड, दिशा पिसाब तथा थाइराइड जाँच पनि गरिन्छ.
1: औषधिको मूल्यमा होइन, अनुभवी फार्मासिस्टद्वारा दिइने सेवामा विश्वास गरौं.
3: सोयल मेडिसिन्स, बेसी शहर नगरपालिका आठ प्रशासन चोक, जिल्ला हुलाक कार्यालय अगाडि, प्रोपाइटर सरोज कुमार श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98463878450 र 98241132.
1: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है.
4: कस्तो ठ्याक्कै पार्नुभयो. हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो. यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ. बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त.
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ. हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ.
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ. लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ.
1: न्यू जनप्रेमी छापाखाना, बेसी शहर नगरपालिका, नारायणस्थान चोक, लमजुङ. सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-5091.
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज.

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: ओ भरे खाना पलो छैले हतार लाइ रा
1: हो याछु मेवाने व छिजी तारे मुई पिबा मेमेमी मार्वलरी प्रिवा बिरा देसी सर मोबाग गंगा आर्ट ग्यालरी याबो मय आछु
0: नै याम बिरा तयार तडीमा तारे नासर बजार लम्बीमु मेडल कप ट्रफी प्रमाण पत्र ब्यानर को बनेल पर्दी बिरा याबो मयलो फारे तारे प्रे यान सेदी
1: स गंगा आर्ट ग्यालरी तो बनेर आछु
0: तर मी मार्बलर फ्रीवा साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड जम्मै बनिम्रो फोटो प्रिन्ट टी सर्ट प्रिन्ट स्टिकर कटिम लम्रो छल असी ब्याज दे माया चिलो भनेम्रो
1: पहिले भनेको मैले सबै बुझ्यो कान्छा गंगा आर्टमा के पाइन्छ भनेर एकपटक पहिले सबै भन्ज्यो त नेपाली भाषामै
2: बेसीसार नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको गंगा आर्ट ग्यालरी फ्लेक्स प्रिन्टमा मार्बल आर्ट फ्लेक्स प्रिन्ट साइन बोर्ड होर्डिङ बोर्ड लाइट बोर्ड ब्यानर फोटो प्रिन्ट स्टिकर कटिङ कप प्रिन्ट ब्याज प्रिन्ट टी सर्ट प्रिन्ट गरिनुका साथै मायाको चिलो प्रमाण पत्र मेडल र ट्रफी पनि बनाइन्छ साथै हामी कहाँ ललित कलामा अध्ययन गरेका दक्ष व्यक्तिबाट भित्ते लेखन आकर्षक पेन्टिङहरू बनाइनुका साथै बिक्री वितरण गरिन्छ
3: पवित्रा गंगा आर्ट ग्यालरी एन्ड फ्लेक्स प्रिन्ट बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमछुङ प्रोप्राइटर विनिता देवकोटा र गंगा हिमाली घिमिरे सम्पर्क फोन नम्बर 0665313387 मोबाइल नम्बर 9842646648 र 9843601883
0: किन हाँस्यो नि बुढा तुलाई फर्किने गरी
1: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोप्राइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धनबहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ साथै समाजको अगाडि दुःख विराम रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त रोगको विवरण
5: कामने रोग
4: बौलाउने रोग
5: ढल्ने रोग
4: मूर्छा पर्ने
5: सपना नराम्रो देख्ने
4: डराउने
5: रिस उठ्ने
4: तर्सिने
5: खान मन नलाग्ने
4: चिलाउने
5: ऐठन गर्ने
4: कम्मर दुख्ने
5: हात खुट्टा पोल्ने
4: चपाउने
5: हात खुट्टा दुख्ने वा सुन्निने
4: ज्यान कर्कर खाने
5: महिनावारी गडबडी
4: बाँझोपन
5: छारे रोग
4: प्रेसर
5: सुगर
4: प्यारालाइसिस
5: दम
4: खोकी टोकेको निलो दाम
5: मान्छे हराएको
4: सामान हराएको
5: टुनामुना लागेको
4: मेलमिलाप गर्न पर्ने
5: दाँत दुखेको
4: बिगार परेको
5: पैसा फसेको
4: रक्सी छुटाउने
5: घर बाँध्ने
4: पिनास भएको
5: टाउको दुख्ने
4: ग्यास्ट्रिक
5: जन्डिस भएको
4: शत्रु नष्ट गर्ने
5: बाथ रोग
4: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरुबाट विश्वासको साथ उपचार गरिन्छ साथै बुटी पनि बानिनेछ हामीलाई सम्झनुहोस् निराश हुनु नै छैन
5: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानुको के छ
6: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका वडा नम्बर 9 सिउडीबार लमसुङ कृषक जागरण सहकारी अगाडि कृषि विकास बैंक नजिकै सम्पर्क फोन नम्बर 97 69 77 68 60 97 69 77 68 र 98 21 57 56 36 98 21 57 36
4: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था आउनुहोस् सोध्नुहोस् खोज्नुहोस् बुझ्नुहोस् आवश्यकता अनुसारको उपचार गर्नुहोस् रोगबाट मुक्त हुनुहोस् जयराम गुरुदेव।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस क्लास खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98

0: 11 90 6 10 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।